0: अरू वितरण र विषादीहरू वितरण गर्ने काम गरेका थियौँ।
1: अमेरिकी उपराष्ट्रपति जे डी भान्सले इरानसँग सम्झौता भएपछि हर्मुजल घाँटीबाट 12 करोड ब्यारेल तेल ढुवानी भएको बताउनु भएको छ। वासिङटनमा कुरा गर्दै भान्सले इरानसँग सम्झौता भएपछि आर्थिक योगदान पुगेको बताउनु भयो। लेबनानमा हिंसा भइरहेका बेला भान्सले सर्वसाधारणमाथि इजरायलले गर्ने आक्रमणको विरोध गर्ने बताउनु भयो।
2: What the president has grown frustrated sometimes is that we seem to be right on the cusp of a major breakthrough in the agreement, and then all of a sudden there's a major explosion that goes off in a civilian population center in Beirut, and a lot of people who have nothing to do with Hezbollah lose their lives.
1: र बेलायतले युक्रेनमा यसै वर्षभित्र उत्पादन हुने 1.5 लाख ड्रोनको निर्माण खर्च बेहोर्ने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્ડોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ. बुढानीलकण्ठ स्कूल र व्यक्तिबीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो. सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वत शून्य हुन्छ फैसलामा भनिएको छ. राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक स्थापित हुने परिकल्पना कानूनले गर्दैन. आफ्नो भनी दावी गरेको छ रोपनी दुई आना जग्गा आफूलाई जानकारी नै नदी मालपोत कार्यालय चाबहिलले बुढानीलकण्ठ स्कूलको नाममा 1958 सालमै दाखिला खारेज गरेको सीता खत्रीको रिट निवेदनमा दावी थियो. ससुराको नाममा 39 सालदेखि रहेको तथा तह तह हक हस्तान्तरण भई पछिल्लो समय आफूले तिरो तिरी निर्वाध रूपमा हक भोग गरिआएको जग्गा आफ्नै नाममा श्रेष्ठता कायम भएको तथा स्कूलको पर्खाल बाहिर रहेको उहाँको भनाइ थियो. मालपोत कार्यालय अधिग्रहणको 14 वर्षपछि छुट जग्गा भनी निवेदकका ससुराले गराएको दर्ता तथा त्यसका आधारमा तह तह हक सरेको देखिएको जनाएको थियो. दोस्रो दर्ताको भूल सच्याउन दाखिला खारेजको निर्णय गरी स्कूलका नाममा लालपूर्जा जारी गर्ने निर्णय भएको लिखित जवाफ पेश गरेको थियो. यसमाथि फैसला गर्दै सर्वोच्चले छुट जग्गा दर्ता गराउनु नै गैर कानूनी तथा क्षेत्राधिकार विहीन भएकाले हाल निवेदकका नाममा कायम हुन पुगेको दोहोरो श्रेष्ठताले वैध मान्यता प्राप्त गर्न नसक्ने उल्लेख गरेको हो. काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अन्तिम मनोनयन चरणमा फेरि अनलाइन आवेदन खोलेको छ. शिक्षा अधिकारी नमराज ढकालका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका तथा अन्तिम मनोनयनमा सहभागी हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता छनौट गरी असार 8 गते साँझ 5 बजेसम्म आवेदन दिन सक्नेछन्. यो वर्ष 145 शिक्षण संस्थामा 4857 छात्रवृत्ति कोटा निर्धारण गरिएको थियो. पहिलो मनोनयन सूचीबाट 3051 र दोस्रो सूचीबाट 230 गरी 3281 विद्यार्थी भर्ना भइसकेका छन्। बाँकी 1576 सीटका लागि फेरि आवेदन खोलिएको हो. छात्रवृत्तिको अन्तिम मनोनयन समग्र योग्यता क्रमका आधारमा गरिनेछ. छात्रवृत्ति छनौट परीक्षा जेठ 17 गते सकिएको थियो भने प्रारम्भिक र अन्तिम योग्यता सूची क्रमशः जेठ 18 र 21 गते प्रकाशित गरिएको थियो. बेलायतको अलर्सटमा नेपाली ज्येष्ठ नागरिकमाथि भएको दुर्व्यवहारको नेपाली दूतावासले दुःख प्रकट गरेको छ.
4: अलर्सटको म्युनिसिपल पार्कमा गएको मंगलबार साँझ नेपाली वृद्ध नागरिकहरूप्रति अमानवीय व्यवहार भएको लन्डनको नेपाली दूतावासले जनाएको छ. घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र सबै पक्षलाई संयमित हुन पनि दूतावासले आग्रह गरेको छ. पीडित नागरिकहरूको पक्षमा ऐक्यबद्धता जनाउने सबैमा राष्ट्रिय दूतावासले धन्यवाद ज्ञापन गरेको छ. पूर्व गोर्खाहरू 77 वर्षीय दाबाजी शेर्पा र 82 वर्षीय खड्गबहादुर पुनमाथि दुर्व्यवहार भएको भन्दै नेपाली समुदायले विरोध जनाएको छ. पीडितका अनुसार एक व्यक्तिले गाली गलौज गर्दै हातपात समेत गरेका थिए. नजिकै रहेका अन्य नेपालीले विरोध जनाएपछि ती व्यक्तिले झनै आक्रोशित हुँदै महिलाहरूमाथि पनि हातपात गरेका थिए.
3: म्याग्दीको रघुगंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ. पालिकाको 21 औं गाउँसभाबाट 83-84 का लागि 56,20,700 रूपियाँको बजेट पारित भएको हो. गाउँसभाबाट आगामी वर्षका लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आमदानी र चालू आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकम समेतलाई स्रोत अनुमान गरी बजेट पारित गरिएको हो. गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी पुनले सभामा प्रस्तुत गरेको बजेट छलफलपछि सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो. परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीसँग खनालले निर्यात अवरोधमा सरकार गम्भीर रहेको बताउनु भयो। महासंघको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन अनुरोध गरेको थियो। परराष्ट्र मन्त्री खनालले चिया लगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो। महासंघका अध्यक्ष श्रेष्ठले वार्षिक 12 अर्बदेखि 14 अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा परेको बताउनुभयो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर संशोधन गरेको छ. कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बजेट प्रस्तुत गर्दै आवासीय प्रयोजनका लागि वार्षिक 2,40,000 बहाल आमदानी हुने घर जग्गामा 5% र सोभन्दा बढी आमदानी हुने घर जग्गामा 7% बहाल कर लाग्ने व्यवस्था गरिएको जानकारी दिनुभयो. यसअघि यो करको दर 10% थियो. महानगरले करको दायरा बाहिर रहेका करदातालाई आकर्षित गर्न असोज मसान्तभित्र कर बुझाउनेलाई 10% छुट दिने तथा सोही अवधिभित्र बक्यौता कर चुक्ता गर्ने करदाताको जरिवाना मिनाहा गर्ने नीति लिएको छ. साथै करप्रतिको विश्वास अभिवृद्धि गर्न केही सिफारिस दस्तुर निशुल्क गर्ने र विज्ञ तथा सरकारवाला निकायसँग सहकार्य गरी करको दायरा विस्तार गर्ने योजना अघि सारिएको छ. महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 प्रोत्साहन पाउने भएका छन्. नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो. बाल विवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको नगर प्रमुख प्रह्लाद कुमार छेत्रीले जानकारी दिनुभयो. यसले बाल विवाहलाई निरुत्साहित गर्नसँगै कानून अनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने छेत्रीको विश्वास छ. यसअघि 2080 चैत 5 नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई 50,000 नगद प्रोत्साहनको घोषणा गर्नुभएको थियो. सो अनुसार हालसम्म बर्दिवास 12 एउटा जोडीले मात्रै प्रोत्साहनको रकमको दावी गरेर लिएको नगर कार्यपालिकाको कार्यालयको तथ्याङ्क छ. नगरपालिकाको 14 ओडामा मुसहर समुदायको बसोबास छ. उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोडीले मात्रै लिनुले अझै बाल विवाह कायमै रहेको आकलन गर्न सकिने बर्दिवास 2 सामाजिक राजनीतिक कार्यकर्ता देव नारायण महतो बताउनुहुन्छ. 1,00,000 हाराहारीको जनसंख्या भएको नगरपालिकाका 13 ओडा पछिल्ला 2 बाल विवाह मुक्त ओडा घोषणा भइसकेका छन्. अब बर्दिवास 12 मात्रै बाल विवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ. गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न बागलुङ गलकोटका स्थानीयले झण्डै 3 करोड रुपियाँ आर्थिक सहयोग गरेका छन्। संगम घरती मगरको रिपोर्ट.
4: बागलुङको गलकोट नगरपालिका 5 हरिचौरमा रहेको गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न स्थानीयले झण्डै 3 करोड रुपियाँ सहयोग गरेका छन्। गलकोटका स्थानीय र गलकोट घर भई देश विदेशमा रहेकाहरूबाट स्वतस्फूर्त रूपमा सहयोग संकलन गरिएको हो. नगर अस्पतालका लागि आवश्यक 9 रोपनी जग्गा पुर्याउनका लागि 2 रोपनी जग्गा थप्नु पर्ने भएकाले अभियानबाट सहयोग संकलन गरिएको गलकोट नगर अस्पताल प्रमुख डाक्टर राजेश पौडेलले बताउनु भयो.
5: रूपमा कोहीले 15 लाख दिएछ, कोहीले 5 लाख दिएछ, कोहीले 3 लाख दिएछ. यस्तै जम्मा गर्दै जाँदाखेरि करिब करिब 2,80,90,00,000 रुपियाँ जम्मामा त्यही पैसाले चाहिँ हामीले त्यो पल्टिरहेको 2 रोपनी जग्गा पास गरेको.
4: नगर अस्पतालसँग जोडिएको जग्गा किन्नु पर्ने भएकाले अलि महँगो परेको आर्थिक संकलन अभियानका कोषाध्यक्ष टङ्क केसी बताउनुहुन्छ.
6: गलकोटे राजाको जग्गा जोडियो छ, उनीहरूको त्यो मुद्दा भएको हुनाले त्यो जग्गा पाइन्थ्यो पनि, मुद्दा किनारा लाग छैन, त्यो रजिस्ट्रेसन हुन्न होस्टेलको नाम. त्यस कारणले हामीले कर परेर त्यहाँ चाहिँ तपाईँको चाहिँ 2 करोड पैसा तिरेर जग्गा रजिस्ट्रेसन गऱ्यौँ. अब त्यसको लागि पैसा त झन् जाने 2,90,00,000 अझै छ, 20-30 लाख पैसा आउन बाँकी छ.
4: सेवा सुविधा विस्तार गर्दै गएपछि अहिले अस्पताल भरोसाको केन्द्र बन्दै जान थालेको छ. गलकोटका स्थानीय थम्मन थापाले अहिले धेरै सुविधा थपिएको बताउनुहुन्छ.
7: भवनदेखि ल्याएर तपाईँको भित्र भनौँ न उपकरण यान्त्रिक उपकरणदेखि ल्याएर तिनीहरू, अनि त्यसपछि अब जनशक्ति त्यो निकै कम थियो, धरती आकाशकै फरक छ. त्यो पनि सेवा सुविधाको हिसाबले पनि अब कुरुवा तपाईँको चाहिँ बाहिर होटलमा बस्ने कहाँ बस्ने भन्ने झन्झट छैन. त्यही ग्यास चुलोदेखि ल्याएर होइन खानाकुँडा बिस्तारा सबै राखेको छ. गर्भवती महिला सुत्केरी भएर नजाँदाखेरि त्यहीँ बस्ने, आफूले बाहिरबाट अब चामल सामल तरकारी ल्याउने बनाउने खाने सुत्केरीलाई लर्खाउने त्यो गण्डकीमै त्यो अरू हस्पिटलमा छैन अरे, यो हस्पिटल मात्र अरे.
4: अस्पतालले अहिले 24 घण्टा विशेषज्ञ सेवा दिइरहेको गलकोट नगर प्रमुख भरत शर्मा गैरीले बताउनुभयो.
8: अपरेसन गरेर बच्चा जन्माउने गत वर्षदेखि नै लाग्यो, अहिले अबाउट 60 सुत्केरीलाई त्यो सेवा दिइसकेको अवस्था हो. ल्याब पनि हामी एकाध टेस्ट बाहेक अरू सबै टेस्ट हामी हस्पिटलबाटै गर्छौँ. फेरि एक्चुअली आएको बिरामीलाई 2-4 घण्टामै सम्पूर्ण टेस्ट दिएर भोलि भनेर हामी बोलाउँदैनौँ. विशेषज्ञ डाक्टर राजेश 24 घण्टा रहन्छन् त्यहाँ.
4: न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा पनि अस्पतालले उल्लेख्य सुधार गरेको छ. यसपटक नगर अस्पतालको सेवामा सुधार देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ रोग निरीक्षक देवप्रकाश किमरेले जानकारी दिनुभयो।
2: अघिल्लो पटक 61 थियो 81-82 अनि अहिले हामीले 82 गर्दैछौँ। 82 अहिले 82 चाहिँ रनिङमा गर्दाखेरि 71 आएको।
3: पूर्व अर्थमन्त्री डाक्टर रामेश्वर खनालले बढी भारू बोकेको न्यूमा भारतीय पर्यटकलाई कारवाहीमा नलैजान सुझाव दिनुभएको छ। पर्यटकलाई कारवाही गर्नुको साटो पर्यटन र अर्थ मन्त्रालयले कार्यविधि सुधार्न उहाँको सुझाव छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खडा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढानीलकण्ठ स्कूल र व्यक्तिबीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खडा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वतः शून्य हुन्छ फैसलामा भनिएको छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक स्थापित हुने परिकल्पना कानूनले गर्दैन। आफ्नो भनी दावी गरेको छ रोपनी दुई आना जग्गा आफूलाई जानकारी नै नदी मालपोत कार्यालय चाबहिलले बुढानीलकण्ठ स्कूलको नाममा 1958 सालमै दाखिला खारेज गरेको सीता खत्रीको रिट निवेदनमा दावी थियो। ससुराको नाममा 39 सालदेखि रहेको तथा तह तह हक हस्तान्तरण भई पछिल्लो समय आफूले तिरो तिरी निर्वाध रूपमा हक भोग गरिआएको जग्गा आफ्नै नाममा श्रेष्ठता कायम भएको तथा स्कूलको पर्खाल बाहिर रहेको उहाँको भनाइ थियो। मालपोत कार्यालय अधिग्रहणको 14 वर्षपछि छुट जग्गा भनी निवेदकका ससुराले गराएको दर्ता तथा त्यसका आधारमा तह तह हक सरेको देखिएको जनाएको थियो। दोस्रो दर्ताको भूल सच्याउन दाखिला खारेजको निर्णय गरी स्कूलका नाममा लालपूर्जा जारी गर्ने निर्णय भएको लिखित जवाफ पेश गरेको थियो। यसमाथि फैसला गर्दै सर्वोच्चले छुट जग्गा दर्ता गराउनु नै गैर कानूनी तथा क्षेत्राधिकार विहीन भएकाले हाल निवेदकका नाममा कायम हुन पुगेको दोहोरो श्रेष्ठताले वैध मान्यता प्राप्त गर्न नसक्ने उल्लेख गरेको हो। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अन्तिम मनोनयन चरणमा फेरि अनलाइन आवेदन खोलेको छ। शिक्षा अधिकारी नमराज ढकालका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका तथा अन्तिम मनोनयनमा सहभागी हुन चाहने परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता छनौट गरी असार 8 गते साँझ 5 बजेसम्म आवेदन दिन सक्नेछन्। यो वर्ष 145 शिक्षण संस्थामा 4857 छात्रवृत्ति कोटा निर्धारण गरिएको थियो। पहिलो मनोनयन सूचीबाट 3051 र दोस्रो सूचीबाट 230 गरी 3281 विद्यार्थी भर्ना भइसकेका छन्। बाँकी 1576 सीटका लागि फेरि आवेदन खोलिएको हो। छात्रवृत्तिको अन्तिम मनोनयन समग्र योग्यता क्रमका आधारमा गरिनेछ। छात्रवृत्ति छनौट परीक्षा जेठ 17 गते सकिएको थियो भने प्रारम्भिक र अन्तिम योग्यता सूची क्रमशः जेठ 18 र 21 गते प्रकाशित गरिएको थियो। बेलायतको अलर्सटमा नेपाली ज्येष्ठ नागरिकमाथि भएको दुर्व्यवहारको नेपाली दूतावासले दुःख प्रकट गरेको छ।
4: अलर्सटको म्युनिसिपल पार्कमा गएको मंगलबार साँझ नेपाली वृद्ध नागरिकप्रति अमानवीय व्यवहार भएको लन्डनको नेपाली दूतावासले जनाएको छ। घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र सबै पक्षलाई सम्मानित हुन पनि दूतावासले आग्रह गरेको छ। पीडित नागरिकहरूको पक्षमा ऐक्यबद्धता जनाउने सबैमा राष्ट्रिय दूतावासले धन्यवाद ज्ञापन गरेको छ। पूर्व गोर्खाहरू 77 वर्षीय दाबाजी शेर्पा र 82 वर्षीय खड्गबहादुर पुनमाथि दुर्व्यवहार भएको भन्दै नेपाली समुदायले विरोध जनाएको छ। पीडितका अनुसार एक व्यक्तिले गाली गलौज गर्दै हातपात समेत गरेका थिए। नजिकै रहेका अन्य नेपालीले विरोध जनाएपछि ती व्यक्तिले झनै आक्रोशित हुँदै महिलाहरूमाथि पनि हातपात गरेका थिए।
3: म्याग्दीको रघुगंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ। पालिकाको 21 औं गाउँसभाबाट 83-84 का लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको हो। गाउँसभाबाट आगामी वर्षका लागि संघीय र प्रदेश सरकारले पठाउने अनुदान, गाउँपालिकाको आन्तरिक आमदानी र चालू आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकम समेतलाई स्रोत अनुमान गरी बजेट पारित गरिएको हो। गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी पुनले सभामा प्रस्तुत गरेको बजेट छलफलपछि सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीसँग खनालले निर्यात अवरोधमा सरकार गम्भीर रहेको बताउनु भयो। महासंघको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन अनुरोध गरेको थियो। परराष्ट्र मन्त्री खनालले चिया लगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो। महासंघका अध्यक्ष श्रेष्ठले वार्षिक 12 अर्बदेखि 14 अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा परेको बताउनुभयो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर संशोधन गरेको छ. कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बजेट प्रस्तुत गर्दै आवासीय प्रयोजनका लागि वार्षिक 2,40,000 बहाल आमदानी हुने घर जग्गामा 5% र सोभन्दा बढी आमदानी हुने घर जग्गामा 7% बहाल कर लाग्ने व्यवस्था गरिएको जानकारी दिनुभयो. यसअघि यो करको दर 10% थियो. महानगरले करको दायरा बाहिर रहेका करदातालाई आकर्षित गर्न असोज मसान्तभित्र कर बुझाउनेलाई 10% छुट दिने तथा सोही अवधिभित्र बक्यौता कर चुक्ता गर्ने करदाताको जरिवाना मिनाहा गर्ने नीति लिएको छ. साथै करप्रतिको विश्वास अभिवृद्धि गर्न केही सिफारिस दस्तुर निशुल्क गर्ने र विज्ञ तथा सरकारवाला निकायसँग सहकार्य गरी करको दायरा विस्तार गर्ने योजना अघि सारिएको छ. महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 प्रोत्साहन पाउने भएका छन्. नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो. बाल विवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको नगर प्रमुख प्रह्लाद कुमार छेत्रीले जानकारी दिनुभयो. यसले बाल विवाहलाई निरुत्साहित गर्नसँगै कानून अनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने छेत्रीको विश्वास छ. यसअघि 2080 चैत 5 नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई 50,000 नगद प्रोत्साहनको घोषणा गर्नुभएको थियो. सो अनुसार हालसम्म बर्दिवास 12 एउटा जोडीले मात्रै प्रोत्साहनको रकमको दावी गरेर लिएको नगर कार्यपालिकाको कार्यालयको तथ्याङ्क छ. नगरपालिकाको 14 वडामा मुसहर समुदायको बसोबास छ. उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोडीले मात्रै लिनुले अझै बाल विवाह कायमै रहेको आकलन गर्न सकिने बर्दिवास 2 सामाजिक राजनीतिक कार्यकर्ता देव नारायण महतो बताउनुहुन्छ. 1,00,000 हाराहारीको जनसङ्ख्या भएको नगरपालिकाका 13 ओडा पछिल्ला 2 वर्षभित्र बाल विवाह मुक्त ओडा घोषणा भइसकेका छन्. अब बर्दिवास 12 मात्रै बाल विवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ. गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न बागलुङ गलकोटका स्थानीयले झण्डै 3 करोड रुपियाँ आर्थिक सहयोग गरेका छन्। संगम घरती मगरको रिपोर्ट.
4: बागलुङको गलकोट नगरपालिका 5 हरिचौरमा रहेको गलकोट नगर अस्पतालको भवन निर्माणका लागि जग्गा किन्न स्थानीयले झण्डै 3 करोड रुपियाँ सहयोग गरेका छन्। गलकोटका स्थानीय र गलकोट घर भई देश विदेशमा रहेकाहरूबाट स्वतस्फूर्त रूपमा सहयोग संकलन गरिएको हो. नगर अस्पतालका लागि आवश्यक 9 रोपनी जग्गा पुर्याउनका लागि 2 रोपनी जग्गा थप्नुपर्ने भएकाले अभियानबाट सहयोग संकलन गरिएको गलकोट नगर अस्पताल प्रमुख डाक्टर राजेश पौडेलले बताउनुभयो.
5: रूपमा कोहीले 15,00,000 दिएको छ, कोहीले 5,00,000 दिएको छ, कोहीले 3,00,000 दिएको छ. यस्तै जम्मा गर्दै जाँदाखेरि करिब करिब 2,80,90,00,000 रुपियाँ जम्मामा त्यही पैसाले चाहिँ हामीले त्यो कम्तीको 2 रोपनी जग्गा पास गरेको.
4: नगर अस्पतालसँग जोडिएको जग्गा किन्नुपर्ने भएकाले अलि महँगो परेको आर्थिक संकलन अभियानका कोषाध्यक्ष टङ्क केसी बताउनुहुन्छ.
6: गलकोटे राजाको जग्गा जोडियो छ, उनीहरूको त्यो मुद्दा भएको हुनाले त्यो जग्गा पाइन्थ्यो पनि, मुद्दा किनारा लागेको छैन, त्यो रजिस्ट्रेसन हुन्न होस्टेलको नाम. त्यस कारणले हामीले भक्कर परेर त्यहाँ चाहिँ तपाईँको चाहिँ 2 करोड पैसा तिरेर त्यो जग्गा रजिस्ट्रेसन गऱ्यौँ. अब त्यसको लागि पैसा त झन्ने 2,90,00,000 अझै छ, 20-30 लाख पैसा आउन बाँकी छ.
4: सेवा सुविधा विस्तार गर्दै गएपछि अहिले अस्पताल भरोसाको केन्द्र बन्दै जान थालेको छ. गलकोटका स्थानीय थम्मन थापाले अहिले धेरै सुविधा थपिएको बताउनुहुन्छ.
7: भवनदेखि ल्याएर तपाईँको भित्र भनौँ न उपकरण यान्त्रिक उपकरणदेखि ल्याएर तिनीहरू, अनि त्यसपछि अब जनशक्ति त्यो निकै कम थियो, धरती आकाशकै फरक छ. त्यो पनि सेवा सुविधाको हिसाबले पनि अब कुरुवा तपाईँको चाहिँ बाहिर होटलमा बस्ने कहाँ बस्ने भन्ने झन्झट छैन. त्यही ग्यास चुलोदेखि ल्याएर होइन खानाकुँडा बिस्तारा सबै राखेको छ. गर्भवती महिला सुत्केरी भएर नजाँदाखेरि त्यहीँ बस्ने, आफूले बाहिरबाट अब चामल सामल तरकारी ल्याउने बनाउने खाने सुत्केरीलाई लर्खाउने त्यो गण्डकीमै त्यो अरू हस्पिटलमा छैन अरे, यो हस्पिटल मात्र अरे.
4: अस्पतालले अहिले 24 घण्टा विशेषज्ञ सेवा दिइरहेको गलकोट नगर प्रमुख भरत शर्मा गैरीले बताउनुभयो.
8: अपरेसन गरेर बच्चा जन्माउने गत वर्षदेखि नै लागेको, अहिले अबाउट 60 सुत्केरीलाई त्यो सेवा दिइसकेको अवस्था हो. ल्याब पनि हामी एकाध टेस्ट बाहेक अरू सबै टेस्ट हामी हस्पिटलबाटै गर्छौँ. फेरि एक्चुली आएको बिरामीलाई 2-4 घण्टामै सम्पूर्ण टेस्ट दिएर भोलि भनेर हामी बोलाउँदैनौँ. विशेषज्ञ डाक्टर राजेश 24 घण्टा रहन्छन् त्यहाँ.
4: न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा पनि अस्पतालले उल्लेख्य सुधार गरेको छ. यसपटक नगर अस्पतालको सेवामा सुधार देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ रोग निरीक्षक देवप्रकाश घिमरेले जानकारी दिनुभयो।
2: अघिल्लो पटक 61 थियो 81-82 अनि अहिले हामीले 82 गर्दैछौँ। 82 अहिले 82 चाहिँ रनिङमा गर्दाखेरि 71 आहा।
3: पूर्व अर्थमन्त्री डाक्टर रामेश्वर खनालले बढी भारू बोकेको न्यूमा भारतीय पर्यटकलाई कारबाहीमा नलैजान सुझाव दिनुभएको छ। पर्यटकलाई कारबाही गर्नुको साटो पर्यटन र अर्थ मन्त्रालयले कार्यविधि सुधार्न
1: सुझाव छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सुस्त आर्थिक गतिविधि घट्दो लगानी रोजगारी सृजनाको चुनौती र राजस्व संकलनमा देखिएको दबावका बीच सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। यस्तो अवस्थामा प्रस्तुत बजेटले देशको अर्थतन्त्रलाई चलायमान बनाउन कतिको भूमिका खेल्न सक्छ भनेर हामीले अर्थविद डाक्टर गोविन्दराज पोखरेललाई सोधेका छौं।
4: यो बजेटले लगानी हुन नसकेको माहौल भनेर अब विशेष यो निजी क्षेत्रलाई अलिकति प्रोत्साहन गर्न विभिन्न किसिमका करहरू अन्तशुल्कहरू हटाएको भनेर चाहिँ घोषणा गरेको छ र यसले चाहिँ निजी क्षेत्रको सहयोग गर्नलाई थुप्रै कानुनहरू खारेज गर्ने प्रक्रिया छोटो गर्ने कुराहरू घोषणा गरेको छ। यसले चाहिँ अलिकति निजी क्षेत्रलाई करका दरहरू घटेपछि आफ्नो उत्पादन लागत घटाउन अथवा प्रतिस्पर्धीपन्न चाहिँ सहयोग गर्न सक्छ। दोस्रो पाटो भनेको अलिकति आमदानी भएका मध्यम वर्गहरूले उहाँहरूको कमाईमा कर तिर्नु पर्थ्यो 39% घटाएर 29% 10 लाखसम्मको सिलिङ राखेपछि यो मध्यम वर्ग अथवा पैसा कमाउने वर्ग जुन अलिअलि उच्च मध्यम वर्गले कमाउँछ नेपालमा किनभने त्यही 3-4 लाख मात्रै छन् 10 लाखभन्दा बढी कमाउने तिनीहरूलाई कर छुट दियो भने बचत रकमबाट खपत गर्लान् अथवा लगानी गर्लान् त बचत होला भन्ने सरकारले हेरेको छ। तर अर्कोतिर गएर सरकारले चाहिँ भुइँ मान्छेहरू जस्तै किसानहरूलाई साना अब 60% रोजगारी दिने कृषिमा 2 करोडभन्दा बढी लगानी गर्नेलाई मात्रै अनुदान दिने अरू किसानहरूलाई त्यसको सहयोग गर्ने सङ्घीय सरकारले नीति ल्याएन किनभने त्यसले नल्याउनु भनेको तिनीहरूलाई त्यति राहत हुने जस्तो देखिएन। अलिकति भन्नुपर्दा यो सरकारले लगानी दर्ताहरूलाई अलिकति पैसा कमाउनेहरूलाई अलिकति प्रोत्साहन गरेको चाहिँ देखिन्छ। अर्कोतिर भुइँ मान्छेहरूलाई यो सरकारले त्यति सम्झेन किनभने नेपालको स्वास्थ्य सेवा सरकारले दिने स्वास्थ्य सेवा त्यति गुणस्तरीय पहुँच हुने छैन अनि मान्छेहरू अब जबरजस्ती नै निजी स्वास्थ्य संस्थाहरूमा उपचारको लागि जानुपर्छ बाध्यता भएर जानुपर्छ। अब त्यसमा गएर उहाँहरूले त्यहाँ कर तिर्नुपर्ने अब तपाईँ घरमा अनौपचारिक उद्योगहरू अथवा साना कुखुरा पाल्नेदेखि साना घरेलु उद्योगहरू गरेर रोजगारी औपचारिक रूपमा अनौपचारिक रूपमा रोजगारी स्वरोजगार हुने मान्छेहरूले विद्युतीय ऊर्जा खपत गर्छन् र विद्युतीय ऊर्जा तपाईँले बढी खपत गरेर कर तिर्नुभयो भने त्यहाँ पनि तपाईँको उत्पादन लागत बढ्नुभयो। अब आफ्नै 10 नङ्ग्रा च्याएर काम गर्ने भुइँ मान्छेहरूलाई चाहिँ बजेटले राहतभन्दा आहत गरेको छ।
3: सरकारले त यो बजेट चाहिँ मध्यम वर्गीय लक्षित छ भनेर दावी नै गरेका छन् त
4: हो होइन मध्यम वर्ग उहाँहरूको त्यही 10 लाख कमाउने तर 10 लाख एउटा अहिलेको तलबको स्केलमा नेपालमा युनिभर्सिटीको प्राध्यापकले पनि वर्षमा 10 लाख कमाउँदैन त्यो मध्यम वर्ग उहाँहरूले भनेको चाहिँ त्यही 3-4 लाख मात्रै जनसङ्ख्या छ।
3: कक्षा 12 को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यो पटक नियमिततर्फ 3,32,241 परीक्षा दिएकोमा 2,31,770 पास भएका छन्। आंशिकतर्फ 85,929 विद्यार्थीले परीक्षा दिएकोमा 36,420 पास भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,170 विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 पास भएका छन्। 40 विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ। साथै एसएमएसमा एनईबी टाइप गरी स्पेस दिएर सिम्बल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा एस्टरिक 1601 ह्यासबाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले 2 अर्ब रुपियाँ बराबर अनुदान दिने भएको छ।
5: कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कृषि वन तथा वातावरण मन्त्रालयबीच जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। 2026-2031 हुने 6 वर्ष परियोजनाका लागि कोरियाले 1,81 करोड रुपियाँ बराबर रकम उपलब्ध गराउनेछ। आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबभन्दा ठूलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो।
3: सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिको ग्वाडलाजारा स्टेडियममा बिहान भएको खेलमा दक्षिण कोरियालाई 1-0 हराउँदै मेक्सिको एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो। मेक्सिको जितमा लुइस रोमोले निर्णायक गोल गर्नुभयो। 6 अङ्क जोड्दै मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: लाइन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सुस्त आर्थिक गतिविधि, घट्दो लगानी, रोजगारी सृजनाको चुनौती र राजस्व संकलनमा देखिएको दबावका बीच सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। यस्तो अवस्थामा प्रस्तुत बजेटले देशको अर्थतन्त्रलाई चलायमान बनाउन कतिको भूमिका खेल्न सक्छ भनेर हामीले अर्थविद डाक्टर गोविन्दराज पोखरेललाई सोधेका छौं।
1: यो बजेटले लगानी हुन नसकेको माहौल भनेर अब विशेष यो निजी क्षेत्रलाई अलिकति प्रोत्साहन गर्न विभिन्न किसिमका करहरू, अन्त शुल्कहरू हटाएको भनेर चाहिँ घोषणा गरेको छ र यसले चाहिँ निजी क्षेत्रको सहयोग गर्नुलाई थुप्रै कानुनहरू खारेज गर्ने प्रक्रिया छोटो गर्ने कुराहरू घोषणा गरेको छ। यसले चाहिँ अलिकति निजी क्षेत्रलाई करका दरहरू घटेपछि आफ्नो उत्पादन लागत घटाउन अथवा प्रतिस्पर्धीपन्न चाहिँ सहयोग गर्न सक्छ। दोस्रो पाटो भनेको अलिकति आमदानी भएका मध्यम वर्गहरूले उहाँहरूको कमाईमा कर तिर्नु पर्थ्यो 39% घटाएर 29%, 10 लाखसम्मको सिलिङ राखेपछि यो मध्यम वर्ग अथवा पैसा कमाउने वर्ग जुन अलिअलि उच्च मध्यम वर्गले कमाउँछ नेपालमा, किनभने त्यही 3-4 लाख मात्रै छन् 10 लाखभन्दा बढी कमाउने, तिनीहरूलाई कर छुट दियो भने बचत रकमबाट खपत गर्लान् अथवा लगानी गर्लान् त बचत होला भन्ने सरकारले हेरेको छ। तर अर्कोतिर गएर सरकारले चाहिँ भुइँ मान्छेहरू जस्तै किसानहरूलाई साना अब 60% रोजगारी दिने, कृषिमा 2 करोडभन्दा बढी लगानी गर्नेलाई मात्रै अनुदान दिने, अरू किसानहरूलाई त्यसको सहयोग गर्ने सङ्घीय सरकारले नीति ल्याएन, किनभने त्यसले नल्याउनु भनेको तिनीहरूलाई त्यति राहत हुने जस्तो देखिएन। अलिकति भन्नुपर्दा यो सरकारले लगानी दर्ताहरूलाई अलिकति पैसा कमाउनेहरूलाई अलिकति प्रोत्साहन गरेको चाहिँ देखिन्छ। अर्कोतिर भुइँ मान्छेहरूलाई यो सरकारले त्यति सम्झेन, किनभने नेपालको स्वास्थ्य सेवा, सरकारले दिने स्वास्थ्य सेवा अब त्यति गुणस्तरीय पहुँच हुने छैन, अनि मान्छेहरू अब जबरजस्ती नै निजी स्वास्थ्य संस्थाहरूमा उपचारको लागि जानुपर्छ, बाध्यता भएर जानुपर्छ, अब त्यसमा गएर उहाँहरूले त्यहाँ कर तिर्नुपर्ने, अब तपाईँ घरमा अनौपचारिक उद्योगहरू अथवा साना कुखुरा पाल्नेदेखि साना घरेलु उद्योगहरू गरेर रोजगारी औपचारिक रूपमा अनौपचारिक रूपमा रोजगारी स्वरोजगार हुने मान्छेहरूले विद्युतीय ऊर्जा खपत गर्छन्, विद्युतीय ऊर्जा तपाईँले बढी खपत गरेर कर तिर्नुभयो त्यहाँ पनि तपाईँको उत्पादन लागत बढ्नु। अब आफ्नै 10 नम्बरा च्याएर काम गर्ने भुइँ मान्छेहरूलाई पनि बजेटले राहत भन्दा आहत गरेको छ।
0: सरकारले त यो बजेट चाहिँ मध्यम वर्गीय लक्षित छ भनेर दावी नै गरेका छन् त।
1: हो, होइन, मध्यम वर्ग उहाँहरूको त्यही 10 लाख कमाउने, तर 10 लाख एउटा अहिलेको तलबको स्केलमा नेपालमा युनिभर्सिटीको प्राध्यापकले पनि वर्षमा 10 लाख कमाउँदैन, त्यो मध्यम वर्ग उहाँहरूले भनेको चाहिँ त्यही 3-4 लाख मात्रै जनसङ्ख्या।
0: कक्षा 12 को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यो पटक नियमित तर्फ 3,32,241 परीक्षा दिएकोमा 2,31,770 पास भएका छन्। आंशिक तर्फ 85,929 विद्यार्थीले परीक्षा दिएकोमा 36,420 पास भएका छन्। नियमित र आंशिक तर्फ गरी 4,18,170 विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 पास भएका छन्। 40 विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ। साथै एसएमएसमा एनईबी टाइप गरी स्पेस दिएर सिम्बल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा एस्टरिक 1601 ह्यासबाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले 2 अर्ब रुपियाँ बराबर अनुदान दिने भएको छ।
2: कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कृषि वन तथा वातावरण मन्त्रालयबीच जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। 2026-2031 हुने 6 वर्ष परियोजनाका लागि कोरियाले 1,81 करोड रुपियाँ बराबर रकम उपलब्ध गराउनेछ। आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबभन्दा ठूलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो।
0: सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिको ग्वाडलाजारा स्टेडियममा बिहान भएको खेलमा दक्षिण कोरियालाई 1-0 हराउँदै मेक्सिको एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो। मेक्सिको जितमा लुइस रोमोले निर्णायक गोल गर्नुभयो। समूह एबाट 6 अङ्क जोड्दै मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो। हवस् त, खबर यति नै।
3: यो BFBS कुल कर्म रेडियो हो।

0: सरकारले हुकुमी शासन चलाउन थालेको भन्दै प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका छन्। अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर राहदानी विभागका कर्मचारीलाई पक्राउ गर्न बाध्य पारिएको र जर्मन राजदूतको तेजोवध गरेको भन्ने खबरमाथि संसदमा आवाज उठेको हो। प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद खड्गबहादुर बुढा,
1: प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान कानून नचिन्नेका, केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्। निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् कि पर्दा पछाडि बसेका अरू कोही? मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने कुरा व्यापक गुनासो छ। लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्ति केन्द्रहरूले होइन। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर राष्ट्रको सार्वभौम सत्तालाई नै असर पार्ने गरी अभिव्यक्ति दिनुहुन्छ। एकजना जिम्मेवार मन्त्रीज्यू ठेकेदारको खुट्टा भाँचिदिन्छु भन्दै हिँड्नुहुन्छ।
0: यही विषयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले पनि आपत्ति जनाउनु भएको छ।
2: यो सरकार सुशासनको नारा लिएर आएको थियो, तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाब दिने न्यूमा नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: स्विजरल्याण्डमा आज शुरू हुने तय भएको इरान अमेरिका वार्ता ढिलाइ भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले उपराष्ट्रपति जेडी वान्सले इरानी वार्ताकारलाई भेट्ने तालिका रद्द गर्नु भएको छ। आज इरानको आणविक कार्यक्रम र अमेरिकाले क्षेत्रीय फौज फिर्ता गर्ने विषयमा वार्ता हुने भनिएको थियो। लुकार्नोबाट बीबीसीकी लिसे जोसेट।
3: Only the location seems to be ready for high-level meetings today. The Swiss military and police have been patrolling the luxury Bürgenstock Hotel, but yesterday's growing doubts that these talks would happen today as planned were confirmed by the statement that J.D. Vance still hadn't left Washington. A White House spokesman said the logistics have never been simple or predictable. What wasn't said was the politics are too. Today is the second day of the 60-day window for negotiations agreed in the Memorandum of Understanding.
0: कक्षा बाह्रको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 विद्यार्थीले परीक्षा दिएकोमा 36,420 उत्तीर्ण भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,170 विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 उत्तीर्ण भएका छन्। 40 विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिनेछ। साथै एसएमएसमा एनईबी टाइप गरी स्पेस दिएर सिम्बल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा एस्ट्रिक 1601 ह्यासबाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। नेपाली बजारमा सुनको मूल्य आज एकै दिन 10,500 घटेको छ। हिजो प्रतितोला 2,97,200 रुपियाँमा कारोबार भएको सुन आज घटेर 2,86,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदी प्रतितोला 4,640 रुपियाँ मूल्यमा कारोबार भइरहेको छ। धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले 2 अर्ब रुपियाँ बराबर अनुदान दिने भएको छ।
4: कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कृषि वन तथा वातावरण मन्त्रालयबीच जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको छ। 2026-2031 हुने 6 वर्ष परियोजनाका लागि कोरियाले 1,81,00,000,000 रुपियाँ बराबर रकम उपलब्ध गराउनेछ। आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबभन्दा ठूलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। परियोजनामा नेपाल कृषि अनुसन्धान परिषद नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान परिषद संस्थान इरीको प्राविधिक सहयोग रहनेछ।
0: महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 प्रोत्साहन पाउने भएका छन्। नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। बाल विवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहन व्यवस्था गरिएको नगर प्रमुख प्रह्लाद कुमार छेत्रीले जानकारी दिनुभयो। र सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। मेक्सिको ग्वाडलाजारा स्टेडियममा बिहान भएको खेलमा दक्षिण कोरियालाई 1-0 हराउँदै मेक्सिको एक खेल अगावै नकआउटमा पुगेको हो। अवस्था खबर यति नै।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री र सभामुखले आफ्ना कुरा नसुनेको भन्दै संसद बैठकमा कटाक्ष गर्नुभएको छ। आफ्ना कुरा सुनवाई नभएपछि आजको प्रतिनिधि सभा बैठकमा साम्पाङले जिम्मेवार बन्न नसकेको भन्दै सरकार प्रमुख र सभा प्रमुखमाथि व्यङ्ग्य कस्नु भएको हो।
4: करिब एक महिना धेरै भइसक्यो यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्याउनु पर्छ भनेर आन्दोलन गरेको पनि 16 दिन भएछ यो प्लेकार्ड बनाएर उभिएको पनि र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ वाक्यांश त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने उहाँले पनि नसुन्ने अब कसैले कसैको केही पनि नसुन्ने ढुङ्गाहरूको देश हो या मान्छेको देश हो अचम्म लागेको छ। जिम्मेवारीले मात्रै मान्छेले मान्छे बनाउँछ। हामी मान्छे बन्नका लागि टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा चिल्लो चाप्लो गाडी चढेर चाहिँ ठुला घरमा बस्दैमा हामी मान्छे बन्दैनौँ। हाम्रो नैतिकता हुनु जरुरी छ, जवाफदेहता हुनु जरुरी छ।
3: सरकारले हुकुमी शासन चलाउन थालेको भन्दै प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका छन्। अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर राजधानी विभागका कर्मचारीलाई पक्राउ गर्न बाध्य पारिएको र जर्मन राजदूतको तेजोवध गरेको भन्ने खबरमाथि संसदमा आवाज उठेको हो। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद खड्गबहादुर बुढा,
5: प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान कानुन नचिन्नेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्। निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् कि पर्दा पछाडि बसेका अरूकै? मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने कुरा व्यापक गुनासो छ। लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्ति केन्द्रहरूले होइन। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर राष्ट्रको सार्वभौम सत्तालाई नै असर पार्ने गरी अभिव्यक्ति दिनुहुन्छ। एकजना जिम्मेवार मन्त्रीज्यू ठेकेदारको खुट्टा भाँचिदिन्छु भन्दै हिँड्नुहुन्छ।
3: यही विषयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले पनि आपत्ति जनाउनु भएको छ।
6: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाब दिने न्यूमा नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
3: स्विजरल्यान्डमा आज सुरु हुने तय भएको इरान अमेरिका वार्ता ढिलाइ भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले उपराष्ट्रपति जेडी भान्सले इरानी वार्ताकारलाई भेट्ने तालिका रद्द गर्नुभएको जनाएको छ। आज इरानको आणविक कार्यक्रम र अमेरिकाले क्षेत्रीय फौज फिर्ता गर्ने विषयमा वार्ता हुने भनिएको थियो। लुकार्नोबाट बीबीसीकी लिस डुइस।
7: Only the location seems to be ready for high-level meetings today. The Swiss military and police have been patrolling the luxury Bürgenstock Hotel, but yesterday's growing doubts that these talks would happen today as planned were confirmed by the statement that J.D. Vance still hadn't left Washington. A White House spokesman said the logistics have never been simple or predictable. What wasn't said was the politics are too. Today is the second day of the 60-day window for negotiations agreed in the Memorandum of Understanding.
3: कक्षा 12 को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी पास भएका छन्। यसपटक नियमिततर्फ 3,32,200 परीक्षार्थीले परीक्षा दिएकोमा 2,31,770 पास भएका छन्। त्यस्तै आंशिकतर्फ 85,900 परीक्षार्थीले परीक्षा दिएकोमा 36,400 पास भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,100 विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 पास भएका छन्। 40 विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ। साथै एसएमएसमा एनईबी टाइप गरी स्पेस दिएर सिम्बल नम्बर राखेर 1600 मेसेज पठाएर पनि हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा आस्ट्रिक 1601 ह्यासबाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। महोत्तरीको प्रदिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 प्रोत्साहन पाउने भएका छन्। नगरको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा यो घोषणा गरिएको हो। बाल विवाह न्यूनीकरणका लागि यसपालि प्रोत्साहनको व्यवस्था गरिएको नगर प्रमुख प्रह्लाद कुमार छेत्रीले जानकारी दिनुभयो। यसले बाल बालिका बाल विवाहलाई निरुत्साहित गर्न सँगै कानुन अनुसार उमेर पुगेर बिहे गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने क्षेत्रीको भनाइ छ। यसै 2080 चैत 5 गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरेर नगर प्रमुखले उप उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई 50,000 नगद प्रोत्साहनको घोषणा गर्नुभएको थियो। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले PFBS
2: यो PFBS गोरखा रेडियो हो।

0: प्रधानमन्त्रीको टोलीले अख्तियारका अधिकारी र राजदूतमाथि गरेको भनिएको व्यवहारप्रति राप्रपाले आपत्ति जनाएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
1: प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, झण्डै 9 घण्टासम्म नियन्त्रण राखे जस्तै अवस्था सृजना गरी आफूहरूले चाहे अनुसार कदम चाल्न दबाव दिएको आरोप सार्वजनिक भएको छ। यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? कूटनीतिक योगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ? राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ। यहाँ विधि प्रक्रिया र संस्थागत उत्तरदायित्व भन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने कस्तो प्रशासनिक संस्कृतिको निर्माण गर्न खोजिँदैछ? हामी संस्थागत शासनतर्फ जाँदैछौ कि व्यक्ति केन्द्रित र अनौपचारिक नियन्त्रणको अभ्यासतर्फ?
0: यस विषयमा कांग्रेसले पनि आपत्ति जनाएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद खड्ग बहादुर बुढा,
2: प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान र कानून नचिन्नेका, केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्। निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् कि पर्दा पछाडि बसेका अरू कोही? मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने कुरा व्यापक गुनासो छ। लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्ति केन्द्रहरूले होइन। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर राष्ट्रको सार्वभौम सत्तालाई नै असर पार्ने गरी अभिव्यक्ति दिनुहुन्छ। एकजना जिम्मेवार मन्त्रीज्यू ठेकेदारको खुट्टा भाँचिदिन्छु भन्दै हिँड्नुहुन्छ।
0: यही विषयमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले पनि आपत्ति जनाउनु भएको छ।
3: यो सरकार सुशासनको नारा लिएर आएको थियो, तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाब दिने न्यूमा नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री इन्द्रमणि परासुलीको विराटनगरको निवासमा प्रहरीले हिजो मध्यरातमा छापा मारेको विषयमा एमाले संसदमा प्रश्न उठाएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र कुमार राई,
4: हिजो बेलुका 10 बजे कोशी प्रदेशको आन्तरिक कानुन मन्त्री इन्द्रमणि पराजुलीको कोठामा क्वार्टरमा उहाँ नहुँदा उहाँ सङ्घसभा जानुभएछ। राति चाहिँ पुलिसहरूले एकदम घर खन्तलासी कोठा खन्तलासी गर्ने, त्यस्तो किन हुँदैछ यो नयाँ सरकारबाट? अलिक म बुझ्न सक्दिनँ किन त्यस्तो भयो, कसरी त्यहाँ के भयो, त्यसको निम्ति छानबिन गर्न म माग गर्न चाहन्छु।
0: हिजाब बिना गीत गाएको भन्दै इरानी गायिका परस्तु अहमदी र कारावान्से राई कन्सर्टका अन्य 8 सदस्यलाई 74 राहने सजाय सुनाइएको छ। अदालतले उनीहरूलाई 2 वर्षसम्म देश बाहिर जान र कलासँग सम्बन्धित धित क्रियाकलाप गर्न प्रतिबन्ध लगाउने फैसला पनि गरेको छ। द गार्डियनका अनुसार इरानको कोम प्रान्तको अदालतले इस्लामिक कानून अनुसार उनीहरू हरेकलाई 74 राहने सजाय सुनाइएको हो। कारावान्से राई कन्सर्टको भिडियो सन् 2024 गायिका परस्तु अहमदीको युट्युबमा राखिएको थियो। सो भिडियो हालसम्म लगभग 30 लाख पटक हेरिएको छ भने यसका क्लिप सञ्जालमा भाइरल भएका छन्। स्विजरल्याण्डमा आज शुरू हुने तय भएको इरान अमेरिका वार्ता ढिलाइ भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले उपराष्ट्रपति जेरी वान्सले इरानी वार्ताकारलाई भेट्ने तालिका रद्द गर्नुभएको छ। आज इरानको आणविक कार्यक्रम र अमेरिकाले क्षेत्रीय फौज फिर्ता गर्ने विषयमा वार्ता हुने भनिएको थियो। Lucarno-bata, BBC-ki Liz Doucette.
5: Only the location seems to be ready for high-level meetings today. The Swiss military and police have been patrolling the luxury Bürgenstock Hotel, but yesterday's growing doubts that these talks would happen today as planned were confirmed by the statement that J.D. Vance still hadn't left Washington. A White House spokesman said the logistics have never been simple or predictable. What wasn't said was the politics are too. Today is the second day of the 60-day window for negotiations agreed in the Memorandum of Understanding.
0: नेपाली बजारमा सुनको मूल्य आज एकै दिन 10,500 रुपियाँले घटेको छ। हिजो प्रति तोला 2,97,200 रुपियाँमा कारोबार भएको सुन आज घटेर 2,86,700 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रति तोला 4,640 रुपियाँमा खबर यति नै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: 50 युनिट भन्दा बढी बिजुली बालेमा अतिरिक्त कर लगाउने निर्णयबाट सरकार पछि हट्ने भएको छ। बजेटमा राखेको प्रावधानले आम उपभोक्ता मारमा पर्ने भन्दै आलोचना भइरहेको बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले आज प्रतिनिधि सभा बैठकमा कर लगाउने बिजुली खपतको मात्रा बढाउने विषयमा सोचिरहेको जानकारी दिनुभएको हो।
1: 100 युनिट 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरेर अध्ययन भइरहेको छ। साउन 1 गते कर लाग्नुभन्दा अगाडि त्यसमा पनि हामी जान्छौँ। 50% छुट दिएको हुनाले यो भन्नलाई 5% भने पनि इफेक्टिभ रेट 3% 4% भन्दा हुँदैन। 150 युनिट खपत गर्दै गर्दा 22 रुपियाँ 24 रुपियाँ थपेर देश निर्माणमा योगदान गर्न सकिन्छ भने यसमा सहभागी हौ भनेर पनि भन्दै गर्दा पनि हामी कुन बिन्दुमा अहिले पुगेका छौँ भने यही 20-22 रुपियाँ पनि अन्तिम उपभोक्ताको भार नपरोस् भनेर मूल्य समायोजन गर्न सकिन्छ कि भनेर पनि हेरिरहेका छौँ र यता उपभोक्तालाई मार नपर्ने गरेर यो कुरा अगाडि बढ्छ।
0: मुद्दा मामलामा फसिने भएले अहिले शेयर बजारमा उतार चढाव भइरहेको दावी गर्दै मन्त्री वाग्रेले तत्कालको उतार चढावमा सरकारले ध्यान नदिएको जवाब समेत दिनुभएको छ।
1: पुँजी बजार इत्यादिमा ठूलो विचलन आएको कुरा भर्खरै 1 खरब भन्दा बढीको बिगो मागेर मुद्दा चलिरहेको छ। त्यसको केन्द्रबिन्दुमा हाम्रो क्यापिटल मार्केटहरू थिए। यो अनुसन्धानको दायरा बढ्दै जाँदाखेरि म पनि पर्छु कि हामी पनि तानिन्छौ कि भन्ने एउटा भय त्रास केही लगानीकर्तामा भएको हुन सक्छ। विगतका 10-15 वर्षका आचरणगत नियतगत कुराहरूबाट केही लगानीकर्ताहरू वेट एन्ड सी मोडमा हुनुहुन्छ। त्यसैले 1-1 घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ कि तल जान्छ भनेर हेर्दैनौँ। हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ।
0: राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहले सरकारले ठूला भ्रष्टाचारको काण्डलाई ढाकछोप गरेको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाही,
2: हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौँ। हामीले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहाट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भन्ने विषयमा प्रश्न उठाएका। यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा 2 हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो? सत्तापक्षका सांसदले भन्नुभएछ, संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ।
0: शाहीले सरकारका पछिल्ला नीति जनविरोधी भएको टिप्पणी गर्दै सत्ता चलाउनेहरूको अनुहार फेरिए पनि प्रवृत्ति नफेरिएको आरोप पनि लगाउनु भएको छ।
2: हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बीचमा केही फरक देखिएन। हिजो उनीहरूको 2/3 बहुमत थियो, 33 किलो सुन काण्डको निष्पक्ष छानबिन गरौँ भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पक्ष छानबिन गरौँ भन्दा तपाईँहरू तयार हुनुहुन्न। हिजो उनीहरूको सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफै फिर्ता लिन्थे, आज तपाईँहरूको सरकार छ, तपाईँहरू अदालतको मुद्दा आफै फिर्ता लिनुहुन्छ। हिजो उनीहरूको विपक्षमा बोल्दा झुटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो, आज तपाईँहरूको विपक्षमा बोल्दा अनुसन्धान निकाय र विभिन्न राज्य संयन्त्रको नाम लिएर दबाब सिर्जना गरिन्छ। हिजो उनीहरूको मन्त्री खुलम खुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टममा बसेर धम्कीपूर्ण भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट।
0: सरकारले 2 महिनाको मन्त्री परिषदका बैठक आज सार्वजनिक गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता सस्मित पोखरेल,
3: अर्थ मन्त्रालयबाट भन्सार नियमावली 2083 स्वीकृत गर्ने, खानेपानी मन्त्रालयबाट काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको स्वामित्वमा रहेको ललितपुर महानगरपालिका वडा नम्बर 9 बालकुमार स्थित 3 रोपनी 13 आना जग्गा नेपाल विद्युत प्राधिकरणलाई जीआईएस सबस्टेशन निर्माणको लागि उपयोग गर्न स्वीकृति प्रदान गर्ने, भारतसँग G2G खरिद माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गरी कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रको लागि दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर 8 करिब 900 वर्ग मिटर निजी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।
0: ब्राजिलका स्टार फरवर्ड नेमारले विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउनु हुने भएको छ। पिण्डुलाको चोट पूर्ण रूपमा निकाल्नु भएका कारण नेमारले हेटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान 6:15 हेटीसँग खेल्दैछ। खेल अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा हुँदैछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेलेको थियो। प्रतिनिधि सभा बैठक 11:30 लागि स्थगित भएको छ। सभामुख डिपी अरियालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गर्नुभएको हो। सभाको बैठक असार 11 गते बिहान 11 बजेका लागि तोकिएको छ।

0: जावलाखेलको सदर चिडियाखानाका जीव जन्तुमा बर्ड फ्लू देखिएको छ। संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। राष्ट्रिय प्राकृतिक संरक्षण कोषले सूचना जारी गर्दै असार 5 गते अर्थात आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय लिएको सूचनामा उल्लेख छ। कुन कुन जीव जन्तुमा संक्रमण देखिएको हो भन्ने खुलाइएको छैन। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गर्नुभएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गवर्नर पौडेल,
1: हामीले खोजेको अधिकार के भने हामीले लाइसेन्स दिएको एन्टिटीहरूमा राखेको पैसा नडुब्ने प्रत्याभूति दिन पनि पर्छ, र फाइनेन्सियल सिस्टम जाँदैन। त्यो भएको हुनाले राष्ट्र ब्याङ्कलाई सटेन अधिकारहरू चाहिँ राष्ट्र ब्याङ्कको गभर्नर र अर्थमन्त्रीज्यू बसिसकेपछि यो देशमा त्योभन्दा माथिको निकाय जान नपर्ने हुनुपर्ने हो त्यो क्राइसिस सोल्भ गर्नलाई, र राष्ट्र ब्याङ्कसँग त्यही अनुसारको केही अधिकारहरू हामीलाई पनि आवश्यक हुन्छ। अनि एनआरबी एक्ट र बाफियामा दुईवटा अहिले छन्, कतिपय अधिकारहरू बढाए पनि छन् र कतिपय ठाउँहरूमा चाहिँ हामीहरूले त्यसमा केही मुद्दाहरू उठाउनु पर्ने भएको छ। अहिले त्यो मैले आफ्नो ठाउँहरूमा पनि उठाइराखेको छु त्यो कुराहरूमा।
0: कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरको निवासमा प्रहरीले हिजो मध्यरातमा छापा मारेको विषयमा एमाले संसदमा प्रश्न उठाएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र कुमार राई,
2: हिजो बेलुका 10 बजे कोशी प्रदेशको आन्तरिक कानून मन्त्री इन्द्रमणि पराजुलीको कोठामा क्वार्टरमा उहाँ नहुँदा उहाँ संघसभा जानुभएछ। राति चाहिँ पुलिसहरूले एकदम घर खन्तलासी कोठा खन्तलासी गर्ने, त्यस्तो किन हुँदैछ यो नयाँ सरकारबाट अलिक म बुझ्न सक्दिनँ। किन त्यस्तो भयो, कसरी त्यहाँ के भयो, त्यसको निम्ति छानबिन गर्न म माग गर्न चाहन्छु।
0: प्रधानमन्त्रीको टोलीले अख्तियारका अधिकारी र राजदूतमाथि गरेको भनिएको व्यवहारप्रति राप्रपाले आपत्ति जनाएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
3: प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, झण्डै 9 घण्टासम्म नियन्त्रण राखे जस्तै अवस्था सृजना गरी आफूहरूले चाहे अनुसार कदम चाल्न दबाब दिएको आरोप सार्वजनिक भएको छ। यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ, यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त, कूटनीतिक योगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ? राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ। यहाँ विधि प्रक्रिया र संस्थागत उत्तरदायित्व भन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने कस्तो प्रशासनिक संस्कृतिको निर्माण गर्न खोजिँदैछ? हामी संस्थागत शासनतर्फ जाँदैछौँ कि व्यक्ति केन्द्रित र अनौपचारिक नियन्त्रणको अभ्यासतर्फ?
0: प्रतिनिधि सभा बैठक असार 11 गते बस्ने गरी स्थगित भएको छ। सभामुख टेपी अर्यालले आजको कार्यसूचीमा छलफल सकेपछि बैठक स्थगित गर्नुभएको हो। अर्को बैठक असार 11 गते बिहान 11 बजे बस्नेछ। बैठक र आजको बैठकले 4 वटा अध्यादेश स्वीकृत गरेको छ। सरकारले संघीय संसदको चालु अधिवेशन शुरू हुनु अगाडि 8 वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन गत 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 वटा अध्यादेश आज प्रतिनिधि सभाले स्वीकृत गरेको हो। यो सँगै अब यी 4 वटै अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ। रौतहटको बरहतवा नगरपालिकाधीन प्रति टोलमा चोरीको गाडी प्रयोग गरेर चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन्। सलाहेको बागमती नगरपालिका 6 का 18 वर्षीय जुमन मिया पक्राउ परेका हुन्। आज बिहान करिब 4 बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेपछि उनी नजिकैको मनोज सहनीको घरमा चोरी गर्न पुगेका थिए। चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि उनलाई चोरीकै गाडीमा चोरी गर्न गएको खुलेको छ। उनको साथबाट चोरीको पिकअप गाडी बरामद भएको छ। सो पिकअप 2083 जेठ 19 गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको खुलेको हो। उनीमाथि थप अनुसन्धान जारी छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनम गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ। उनीमाथि सड़क ढलान योजनाको काम सकेपछि भुक्तानी गर्ने प्रयोजनका क्रममा विभिन्न बहाना बनाएर दुःख दिँदै सेवाग्राहीसँग 72,000 घुस लिएको अभियोग लागेको छ। आयोगको बर्दीवासबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

0: यो BFBS गोरखा रेडियो हो। BFBS गोरखा रेडियो
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा।

0: बेलायती प्रधानमन्त्री सर किर स्टामरले पार्टीको नेतृत्वका लागि चुनाव भएमा आफू प्रतिस्पर्धामा उभिने बताउनु भएको छ। उहाँलाई एन्डी बर्नहामले टक्कर दिने खबर यसअघि नै आएको थियो। मेकरफिल्डको उपचुनाव जितेपछि बर्नहामले प्रधानमन्त्रीका लागि पार्टी नेतृत्वमा आउने तयारी गर्नुभएको छ। बर्नहामलाई बधाई दिँदै स्टामरले नेतृत्वका लागि भने आफै फेरि प्रतिस्पर्धामा उत्रने बताउनु भएको हो। उपचुनाव जितेपछि ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहामले लेबर पार्टीमा परिवर्तनका लागि अब अर्को विकल्प नभएको बताउनु भएको छ। प्रधानमन्त्री स्टामरले भने नेतृत्व जोगाउनका लागि आफूसँग पर्याप्त संख्या रहेको दावी गर्नुभएको छ।
1: 2 years ago, people said to me, it's not possible to stabilise the economy and invest in your public services and bring down waiting lists. You're going to have to choose one or the other. We've done both.
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले आज जिल्ला सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग संशोधन सम्बन्धी निवेदन स्वीकार गर्दै लामिछाने सहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको कसुर हटाउन आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम अभियोग संशोधन गर्न अनुमति दिएको भए पनि लामिछाने विरूद्धको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत राखेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछाने सहित छविलाल जोशी र जीवी राई विरूद्ध सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दा दायर गरिएको थियो। यो आदेशसँगै अब स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछाने विरूद्ध सहकारी ठगीको मुद्दा मात्र कायम रहने भएको छ। यसअघि पर्सा र रूपन्देही जिल्ला अदालतले पनि लामिछाने विरूद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिइसकेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता जननाथ खनालले 36 बुँदे आरोप पत्र बुझाएको प्रसंगलाई लक्षित गर्दै अनावश्यक किचलो पैदा गर्ने कोशिश गरेको टिप्पणी गर्नुभएको छ। आज पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड
2: प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टीहरू लोकतन्त्र र गणतन्त्रको निम्ति संघीयता र समावेशिताको निम्ति लडेका पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढिराखेका छ। ती पार्टीहरूलाई अझै विभाजित गर्ने त्यहाँभित्र अन्तर्कलह पैदा गर्ने झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन्। जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्ने साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्ला अनुसार के हुन् के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरूले गरेका छन्। ती साथीहरूलाई पनि म विशेष रूपले अपिल गर्न चाहन्छु, प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौँ, फ्रस्ट्रेसन बाँड्ने काम नगरौँ।
0: नेकपाका वरिष्ठ नेता खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै अस्ति मात्र 36 बुँदे असन्तुष्टि पत्र पठाउनु भएको थियो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गर्नुभएको छ। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर
3: हामीले खोजेको अधिकार के भने हामीले लाइसेन्स दिएको एन्टिटीहरूमा राखेको पैसा नडुब्ने प्रत्याभूति दिन पनि पर्छ र फाइनेन्सियल सिस्टम जाँदैन। त्यो भएको हुनाले राष्ट्र ब्याङ्कलाई सटेन अधिकारहरू चाहिँ राष्ट्र ब्याङ्कको गभर्नर र अर्थमन्त्रीज्यू बसिसकेपछि यो देशमा त्योभन्दा माथिको निकाय जान नपर्ने हुनुपर्ने हो क्राइसिस सोल्भ गर्नलाई र राष्ट्र ब्याङ्कसँग त्यही अनुसारको केही अधिकारहरू हामीलाई पनि आवश्यक हुन्छ। अनि एनआरबी एक्ट र बाफियामा दुईवटा अहिले छन्, कतिपय अधिकारहरू बढाए पनि छन् र कतिपय ठाउँहरूमा चाहिँ हामीहरूले त्यसमा केही मुद्दाहरू उठाउनु पर्ने भएको छ। अहिले त्यो मैले आफ्नो ठाउँहरूमा पनि उठाइराखेको छु त्यो कुराहरूमा।
0: जावलाखेलको सदर चिडियाखानाका जीव जन्तुमा बर्ड फ्लू देखिएको छ। संक्रमण देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै असार 5 गते अर्थात आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय लिएको सूचनामा उल्लेख छ। कुन कुन जीव जन्तुमा संक्रमण देखिएको हो भन्ने खुलाइएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनाम गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ। उनीमाथि सड़क ढलान योजनाको काम सकिएपछि भुक्तानी गर्ने प्रयोजनका क्रममा विभिन्न बहाना बनाएर दुःख दिँदै सेवाग्राहीसँग 72,000 घुस लिएको अभियोग लागेको छ।

0: सन्य समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: गृहमन्त्री सोदन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्री कृष्ण विश्वकर्माको निधनमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। विश्वकर्माको निधनको विषयमा छानबिन समिति गठन भएर प्रतिवेदन प्राप्त भएको बताउँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको उल्लेख भएको जानकारी दिनुभएको हो। आजको राष्ट्रिय सभा बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफ दिँदै उहाँले प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको बताउनु भएको हो। यस विषयमा मन्त्रालयको ध्यान आकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उहाँको प्रतिबद्धता छ। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 7,15,25,00,000 बराबरको बजेट ल्याएको छ। महानगरपालिकाकी उपमेयर मन्जू देवी गुरुङले आज 19 नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो। जम्मा बजेटको पुँजीगततर्फ 44.9 र चालुतर्फ 55.1% बजेट विनियोजन भएको छ। महानगरले संघीय सरकारबाट वित्तीय हस्तान्तरण मार्फत 3,18,60,00,000 प्राप्त हुने अनुमान गरेको छ। यस्तै प्रदेश सरकारबाट 9,15,00,000 वित्तीय हस्तान्तरण हुनेछ। महानगरले आन्तरिक तथा राजस्व बाँडफाँडबाट 3,87,49,00,000 जुटाउने लक्ष्य लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता छलनाथ खनालले 36 पुदे आरोप पत्र बुझाएको प्रसंगलाई लक्षित गर्दै अनावश्यक किचड़ पैदा गर्ने कोशिश गरेको टिप्पणी गर्नुभएको छ। आज पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड
1: प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टीहरू लोकतन्त्र र गणतन्त्रको निम्ति संघीयता र समावेशिताको निम्ति लडेका पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढिराखेका छ। ती पार्टीहरूलाई अझै विभाजित गर्ने त्यहाँभित्र अन्तर्कलह पैदा गर्ने झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन्। जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्ने साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्ला अनुसार के हुन् के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरूले गरेका छन्। ती साथीहरूलाई पनि म विशेष रूपले अपिल गर्न चाहन्छु, प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौँ, फ्रस्ट्रेसन बाँड्ने काम नगरौँ।
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश सातमदेव जोशीको इजलासले आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दायर गरेको अभियोग संशोधन सम्बन्धी निवेदन स्वीकार गर्दै लामिछाने सहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको कसुर हटाउन आदेश दिएको हो। यो आदेशसँगै स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछाने विरूद्ध सहकारी ठगीको मुद्दा मात्र कायम रहने भएको छ। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम अभियोग संशोधन गर्न अनुमति दिएको भए पनि लामिछाने विरूद्धको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत राखेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछाने सहित छविलाल जोशी र जीवी राई विरूद्ध सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा दायर भएको थियो। यसअघि पर्सा र रूपन्देही जिल्ला अदालतले पनि लामिछाने विरूद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिइसकेका छन्। सरकारले विभिन्न मितिमा बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। वैशाखमा बसेका 9 र जेठका 6 बैठकको निर्णय आज सार्वजनिक गरिएको हो। बैठकका केही निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेल,
2: अर्थ मन्त्रालयबाट भन्सार नियमावली 2083 स्वीकृत गर्ने, खानेपानी मन्त्रालयबाट काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको स्वामित्वमा रहेको ललितपुर महानगरपालिका वडा नम्बर 9 बालकुमार स्थित 3 रोपनी 13 आना जग्गा नेपाल विद्युत प्राधिकरणलाई जीआईएस सबस्टेशन निर्माणको लागि उपयोग गर्न स्वीकृति प्रदान गर्ने, भारतसँग G2G खरिद माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गरी कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रको लागि दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर 8 करिब 900 वर्ग मिटर निजी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।
0: बेलायती प्रधानमन्त्री सर किर स्टार्मरले पार्टीको नेतृत्वका लागि चुनाव भएमा आफू प्रतिस्पर्धामा उभिने बताउनु भएको छ। उहाँलाई एन्डी बर्नहामले टक्कर दिने खबर आएपछि यो खबर आएको हो। मेकरफिल्डको उपचुनाव जितेपछि बर्नहामले प्रधानमन्त्रीका लागि पार्टी नेतृत्वमा आउने तयारी गर्नुभएको छ। बर्नहामलाई बधाई दिँदै स्टार्मरले नेतृत्वका लागि भने आफै फेरि प्रतिस्पर्धामा उत्रिने बताउनु भएको हो। उपचुनाव जितेपछि ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहामले लेबर पार्टीमा परिवर्तनका लागि अब अर्को विकल्प नभएको बताउनु भएको छ। प्रधानमन्त्री स्टार्मरले भने नेतृत्व जोगाउनका लागि आफूसँग पर्याप्त संख्या रहेको दावी गर्नुभएको छ।
3: BFBS, Gorkha Radio.

0: सरकारले हुकुमी शासन चलाउन थालेको भन्दै प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका छन्।
1: अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर राहदानी विभागका कर्मचारीलाई पक्राउ गर्न बाध्य पारिएको र जर्मन राजदूतको तेजोवध गरेको भन्ने खबरमाथि संसदमा आवाज उठेको हो। प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद खड्ग बहादुर बुढा,
2: प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान कानून नचिन्नेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्। निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् कि पर्दा पछाडि बसेका अरू कोही? मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने कुरा व्यापक गुनासो छ। लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्ति केन्द्रहरूले होइन। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर राष्ट्रको सार्वभौम सत्तालाई नै असर पार्ने गरी अभिव्यक्ति दिनुहुन्छ। एकजना जिम्मेवार मन्त्रीज्यू ठेकेदारको खुट्टा भाँचिदिन्छु भन्दै हिँड्नुहुन्छ।
1: यही विषयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले पनि आपत्ति जनाउनु भएको छ।
3: यो सरकार सुशासनको नारा लिएर आएको थियो, तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाब दिने न्यूमा नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: प्रधानमन्त्रीको टोलीले अख्तियारका अधिकारी र राजदूतमाथि गरेको भनिएको व्यवहारप्रति राप्रपाले पनि आपत्ति जनाएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद खुशबोली,
4: प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, झण्डै 9 घण्टासम्म नियन्त्रण राखे जस्तै अवस्था सृजना गरी आफूहरूले चाहे अनुसार कदम चाल्न दबाब दिएको आरोप सार्वजनिक भएको छ। यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? कूटनीतिक योगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ? राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ। यहाँ विधि प्रक्रिया र संस्थागत उत्तरदायित्व भन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने कस्तो प्रशासनिक संस्कृतिको निर्माण गर्न खोजिँदैछ? हामी संस्थागत शासनतर्फ जाँदैछौँ कि व्यक्ति केन्द्रित र अनौपचारिक नियन्त्रणको अभ्यासतर्फ?
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दायर गरेको अभियोग संशोधन सम्बन्धी निवेदन स्वीकार गर्दै लामिछाने सहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको कसुर हटाउन आदेश दिएको हो। यो आदेशसँगै स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछाने विरूद्ध सहकारी ठगीको मुद्दा मात्र कायम रहने भएको छ। सगी पर्सा र रूपन्देही जिल्ला अदालतले पनि लामिछाने विरूद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिइसकेका छन्। श्रम संस्कृतिका अध्यक्ष हर्क साम्फाङले प्रधानमन्त्री र सभामुखले आफ्ना कुरा नसुनेको भन्दै कटाक्ष गर्नुभएको छ। आफ्ना कुरा सुनवाई नभएपछि आजको प्रतिनिधि सभा बैठकमा साम्फाङले जिम्मेवार बन्न नसकेको भन्दै सरकार प्रमुख र सभा प्रमुखमाथि व्यङ्ग्य कस्नु भएको छ।
5: करिब एक महिना धेरै भइसक्यो, यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्चाउनु पर्छ भनेर आन्दोलन गरेको पनि 16 दिन भएछ यो प्लेकार्ड बनाएर उभिएको पनि, र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ, वाक्यांश, त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ। जिम्मेवारीले मात्रै मान्छेले मान्छे बनाउँछ। हामी मान्छे बन्नका लागि टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा, चिल्लो चाप्लो गाडी चढेर चाहिँ ठुला घरमा बस्दैमा हामी मान्छे बन्दैनौँ। हाम्रो नैतिकता हुनु जरुरी छ, जवाफदेहिता हुनु जरुरी छ।
0: राप्रपा संघीय संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले ठूला भ्रष्टाचारका काण्डलाई ढाकछोप गरेको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाही,
6: हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौ, हामीले भन्सारका दर हेरफेर भयो कि भएन बजेटको सूचना चुहाट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भन्ने विषयमा प्रश्न उठाएका हौँ। यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा दुई हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो? सत्तापक्षका सांसदले भन्नुभएछ, संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ।
0: शाहीले सरकारका पछिल्ला नीति जनविरोधी भएको टिप्पणी गर्दै सत्ता चलाउनेहरूको अनुहार फेरिए पनि प्रवृत्ति नफेरिएको आरोप पनि लगाउनु भएको छ।
6: हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बीचमा केही फरक देखिएन। हिजो उनीहरूको 2/3 र बहुमत थियो 33 किलो सुन काण्डको निष्पक्ष छानबिन गरौँ भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पक्ष छानबिन गरौँ भन्दा तपाईँहरू तयार हुनुहुन्न। हिजो उनीहरूको सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफै फिर्ता लिन्थे, आज तपाईँहरूको सरकार छ, तपाईँहरू अदालतको मुद्दा आफै फिर्ता लिनुहुन्छ। हिजो उनीहरूको विपक्षमा बोल्दा झुटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो, आज तपाईँहरूको विपक्षमा बोल्दा अनुसन्धान निकाय र विभिन्न राज्य संयन्त्रको नाम लिएर दबाब सिर्जना गरिन्छ। हिजो उनीहरूको मन्त्री खुलम खुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टरमा बसेर धम्कीपूर्ण भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट।
0: 50 युनिट भन्दा बढी बिजुली बालेमा अतिरिक्त कर लगाउने निर्णयबाट सरकार पछि हट्ने भएको छ। बजेटमा राखिएको प्रावधानले आम उपभोक्ता मारमा पर्ने भन्दै आलोचना भइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले आज प्रतिनिधि सभा बैठकमा कर लगाउने बिजुली खपतको मात्रा बढाउने विषयमा सोचिरहेको जानकारी दिनुभएको हो।
7: 100 युनिट 150 युनिट भन्दा माथि मात्र कर लगाउने गरेर अध्ययन भइरहेको छ। साउन 1 गते कर लाग्नुभन्दा अगाडि त्यसबाद पनि हामी जान्छौँ। 50% छुट दिएको हुनाले यो भन्नलाई 5% भने पनि इफेक्टिभ रेट 3% 4% भन्दा हुँदैन। 150 युनिट खपत गर्दै गर्दा 22 रुपियाँ 24 रुपियाँ थपेर देश निर्माणमा योगदान गर्न सकिन्छ भने यसमा सहभागी हौ भनेर पनि भन्दै गर्दा पनि हामी कुन बिन्दुमा अहिले पुगेका छौँ भने यही 20-22 रुपियाँ पनि अन्तिम उपभोक्ताको भार नपरोस् भनेर मूल्य समायोजन गर्न सकिन्छ कि भनेर पनि हेरिरहेका छौँ र यता उपभोक्तालाई मार नपर्ने गरेर यो कुरा अगाडि बढ्छ।
0: मुद्दा मामलामा फसिने भएले अहिले शेयर बजारमा उता चढाव भइरहेको दावी गर्दै मन्त्री वाग्लेले तत्कालको उता चढावमा सरकारले ध्यान नदिएको जवाफ समेत दिनुभएको छ।
7: पुँजी बजार इत्यादिमा ठूलो विचलन आएको कुरा, भर्खरै 1 खरब भन्दा बढीको बिगो मागेर मुद्दा चलिरहेको छ, त्यसको केन्द्र बिन्दुमा हाम्रो क्यापिटल मार्केटहरू थिए। यो अनुसन्धानको दायरा बढ्दै जाँदाखेरि म पनि पर्छु कि हामी पनि तानिन्छौँ कि भन्ने एउटा भय त्रास केही लगानीकर्तामा भएको हुन सक्छ। विगतका 10-15 वर्षका आचरणगत नियतगत कुराहरूबाट केही लगानीकर्ताहरू वेट एन्ड सी मोडमा हुनुहुन्छ, त्यसैले 1-1 घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ कि तल जान्छ भनेर हेर्दैनौँ। हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नेता जलनाथ खनालको 36 बुँदे आरोप पत्रको प्रसंगलाई लक्षित गर्दै अनावश्यक किचलो नगर्न चेतावनी दिनुभएको छ। आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
8: प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टीहरू लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता र समावेशिताको निम्ति लडेका पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढिराखेका छ। ती पार्टीहरूलाई अझै विभाजित गर्ने, त्यहाँभित्र अन्तर्कलह पैदा गर्ने, झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन्। जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्ने, साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्ला अनुसार के हुन् के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरूले गरेका छन्। ती साथीहरूलाई पनि म विशेष रूपले अपिल गर्न चाहन्छु, प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौं, फ्रस्ट्रेसन बाँड्ने काम नगरौं।
0: अब खबर फटाफट।
9: कञ्चनपुरको शुक्लाफाटा निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा 1.5 दशकभित्र कृष्णसारको संख्या 313 पुग्यो। संख्या बढेपछि व्यवस्थापनमै चुनौती। दादुराको उच्च जोखिममा परेका जिल्लामा स्वास्थ्य मन्त्रालयको खोप अभियान। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहामा 24 वर्ष उमेरसम्मकालाई दादुराको खोप दिइँदै। हल गोरु पाल्ने 39 किसानलाई तनहु शुक्ला गण्डकी 12 को प्रोत्साहन रकम, 5,000 का दरले रकम वितरण। काठमाडौँको ब्रह्मानन्द सरस्वती नगर दक्षिण कालीमा 3 दिने ज्योतिष सम्मेलन, करिब 200 ज्योतिष सहभागी। मकवानपुरको हेटौँडा उपमहानगरमा छाडा कुकुरको स्थायी बन्ध्याकरण शिविर र रेबिज विरुद्धको खोप कार्यक्रम, कुकुर बन्ध्याकरण शिविर आउँदो 8-10 गतेसम्म चल्ने। मुस्ताङको घरबजोङ गाउँपालिकाले 65 लाख हालेर आफ्नै यसका भेट
0: हवस्। त अहिलेसम्मका

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
1: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
0: यसै साता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानुनी मामिलाका जानकार?
2: काम गर्ने चाहना हुँदा हुँदै पनि कानुनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
0: कानुनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्लाह बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लडाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आइडिएफका प्रवक्ताले युद्धविराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कारवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटलीका विदेश मन्त्री एन्टोनियो टायनीले प्रधानमन्त्री जोर्जा मेलोनीबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनीप्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको टायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्तीभाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णत बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा 2 पुरुषहरूलाई जेल सजाय सुनाइएको छ। रुसी भाषा बोल्ने एकजना ह्यान्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 र अर्का रुमेनियाली व्यक्तिलाई 2 सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रुसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ। तर रुसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लडाकुहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र छुवावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दबावपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दबाव दिएको भनिएको घटनाको आलोचना गरे।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाब सिर्जना गरिएको, विशेष व्यक्ति विरुद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अङ्ग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एन्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
0: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
4: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाब दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले घटनाबारे सरकारले तत्काल प्रष्ट पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
5: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
0: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोसिस गरे पनि सफल हुन सकेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानुनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाब दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौँ।
2: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। त्यस्तै अर्कोतर्फ प्रधानमन्त्री कार्यालय त ल राजनैतिक कुरा भयो होला, तर अख्तियारलाई त थाहा छ कि अख्तियार किन सिर्जना गरिएको हो। त अख्तियारको दुरुपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्दा काम गर्नुपर्ने निकायले कुनै राजनैतिक संरचनाको व्यवस्थाका आधारमा उसको राजनैतिक नीति भएको कारणले गर्दा या कुनै किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ, र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
0: अधिकारीजी, तपाईँले अहिले जुन कानुनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौँ, यो दुवै पक्षले कानुन नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
2: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारबाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ, तर यो कानुनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन्, र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने, सबैभन्दा ठुलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानुनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
0: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौँ त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन, विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
2: पहिलो कुरो त यत्रो ठुलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानुनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौँ सिफारिसहरू कार्यान्वयन भएको छैन। र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो, अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन, यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
0: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानुनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
2: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
6: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौँ, स्वायत्त छौँ र आफ्नो कामकाज र निष्ठाप्रति हामी सचेत छौँ भनेर।
0: उनी थिए कानुनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गएराती दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
3: इजरायलको डिफेन्स फोर्सले हिजबुल्ला र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आइडिएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौँ, आइडिएफ आवश्यक परेको खण्डमा लडाईँलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गएराती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबननमा कम्तीमा 3,912 जना मारिएका र 11,699 जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10 लाख मानिसहरू विस्थापित भएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सरकारले धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले कैरालीका भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संचार मन्त्री विक्रम तमाल सेनाले जानकारी दिनुभएको छ। मन्त्री परिषदका निर्णय सुनाउँदै मन्त्री तमाल सेना:
1: एक, नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने। छ, संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: बागलुङको बर्डीगार्ड गाउँपालिका फोर्सामा पहिलो पटक सड़क पुगेको छ। 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 3,25,00,000 खर्च भएको छ। संगम घरती मगरको यो रिपोर्ट।
2: बागलुङ बडीगाड गाउँपालिकाको फोर्सामा पहिलो पटक सड़क पुगेको छ। बडीगाड 8 रन्सिङ किटेनीको पुरानो गाउँदेखि फोर्सा भेडीखोरसम्म जम्मा 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 4 वर्षको समय र 3,25,00,000 रुपियाँ रकम खर्च भएको गाउँपालिका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
3: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3,25,00,000 खर्च भएको, परदेशबाट 1,50,00,000 हो, 5 किलोमिटर गर्दा हाम्रो आफ्नो चाहिँ 1,75,00,000 हो।
2: लगातार 3 वर्षदेखि परदेश र गाउँपालिकाले विनियोजन गरेको बजेटले काम अगाडि नबढेपछि यसपटक गाउँपालिकाले निर्णय नै गरेर पालिकाकै डोजरले निरन्तर सड़कको ट्र्याक खोल्ने काम गरेको थियो। पुरै चट्टान नै चट्टान भएको ठाउँमा ब्रेकरले मात्रै बाटो खन्दा समय र खर्च बढी लागेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
4: पुरानो गाउँबाटै ब्रेकरै ब्रेकरले खोर्छ, पहिलोचोटि बाटो जोडियो कि तल्ल, अहिले पनि अब परदेशबाट सङ्घबाट बोले टाउला र खनङ्गर भन्ने गए जोडिन्छन्। पालिकाले चाहिँ अब निरन्तर आफै पालिकाको कर्मचारी अपरेटर तेल डोजर सबै पालिकाको भएर त्यहाँकोले भन्थे बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसे त्यो बेलुकीको 7:30 बजीसम्म मिसिन ब्रेकर हान्छ भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदिन्छ अपरेटरलाई निरन्तर आफ्नै
2: पहिलो पटक सड़क पुगेपछि स्थानीयले खुसी भएर डोजर अपरेटरलाई पैसाको माला लगाइदिएको स्थानीय मेघबहादुर पाइजाले बताउनु भयो।
5: अपरेटरहरूले अब साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो अझै जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे, कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए बिचरा अझै काम गर्न सकेनन् होइन, कति कहिलाई त्यो भयो, तर अहिले उनीहरूले यो पल्टमा अब राम्रै काम गरे, त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो।
2: यो वर्ष प्रदेश सरकारले 50,00,000 रुपियाँ उक्त सड़कलाई विनियोजन गरेको थियो। प्रदेशको काम टेन्डरबाट भएको र गाउँपालिकाको डोजर झन्डै 6 महिना चलेको उहाँले बताउनुहुन्छ।
5: गाउँपालिकाले चलाउने तेल गाउँपालिकाले हाल्ने र बाटो जति समय र जति खर्च लाग्छ काम गर्ने भन्ने अझै गाउँपालिकाको प्रतिबद्धताले त्यसरी काम भएको। गाउँपालिकाको डोजर 6 महिना लगातार चल्यो, 1 महिना जति यता अब चाहिँ टेन्डरको पनि चल्यो ठेकदारको।
2: सड़कको ट्र्याक खुलेसँगै त्यस क्षेत्रका 300 घरधुरी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् भने मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रूपमा समेत प्रयोगमा आउनेछ।
5: यो मध्य पहाडी भित्र अर्को एउटा सडक हो कि, कयौं अवस्थामा त्यसले वैकल्पिक बाटोको काम गर्दछ।
0: सरकारले हुकुमी शासन चलाउन थालेको भन्दै प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका छन्।
6: अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर राहदानी विभागका कर्मचारीलाई पक्राउ गर्न बाध्य पारिएको र जर्मन राजदूतको तेजोवध गरेको भन्ने खबरमाथि संसदमा आवाज उठेको हो। प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद खड्गबहादुर बुढा:
7: प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान कानून नचिन्नेका केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्। निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् कि पर्दा पछाडि बसेका अरू कोही? मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने कुरा व्यापक गुनासो छ। लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्ति केन्द्रहरूले होइन। स्वयं सम्माननीय प्रधानमन्त्री सदनमा आएर राष्ट्रको सार्वभौम सत्तालाई नै असर पार्ने गरी
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
8: यो PFBS गोर्खा रेडियो हो।

0: 100 युनिट
1: 50 युनिट भन्दा बढी बिजुली बालेमा अतिरिक्त कर लगाउने निर्णयबाट सरकार पछि हट्ने भएको छ। बजेटमा राखेको प्रावधानले आम उपभोक्ता मारमा पर्ने भन्दै आलोचना भइरहेका बेला अर्थमन्त्री सोडी मुवाग्ले आज प्रतिनिधि सभा बैठकमा कर लगाउने बिजुली खपतको मात्रा बढ़ाउने विषयमा सोचिरहेको जानकारी दिनुभएको हो।
0: भन्दा माथि मात्र कर लगाउने गरेर अध्ययन भइरहेको छ। साउन 1 गते कर लाग्नुभन्दा अगाडि त्यसबाद पनि हामी जान्छौं। 50% छुट दिएको हुनाले यो भन्नलाई 5% भने पनि इफेक्टिभ 3-4% भन्दा हुँदैन। 150 युनिट खपत गर्दै गर्दा 22-24 रुपियाँ थपेर देश निर्माणमा योगदान गर्न सकिन्छ भने यसमा सहभागी हौ भनेर पनि भन्दै गर्दा पनि हामी कुन बिन्दुमा अहिले पुगेका छौँ भने यही 20-22 रुपियाँ पनि अन्तिम उपभोक्ताको भार नपरोस् भनेर मूल्य समायोजन गर्न सकिन्छ कि भनेर पनि हेरिरहेका छौँ र यता उपभोक्तालाई मार नपर्ने गरेर यो कुरा अगाडि बढ्छ।
1: मुद्दा मामलामा फसिने भयले अहिले शेयर बजारमा उतार चढाव आइरहेको दावी गर्दै मन्त्री वाग्लेले तत्कालको उतार चढावमा सरकारले ध्यान नदिएको जवाब समेत दिनुभएको छ।
0: पुँजी बजार इत्यादिमा ठूलो विचलन आएको कुरा भर्खरै 1 खरब भन्दा बढीको बिगो मागेर मुद्दा चलिरहेको छ। त्यसको केन्द्र बिन्दुमा हाम्रो क्यापिटल मार्केटहरू थिए। यो अनुसन्धानको दायरा बढ्दै जाँदाखेरि म पनि पर्छु कि हामी पनि तानिन्छौ कि भन्ने एउटा भय त्रास केही लगानीकर्तामा भएको हुन सक्छ। विगतका 10-15 वर्षका आचरणगत नियतगत कुराहरूबाट केही लगानीकर्ताहरू वेट एन्ड सी मोडमा हुनुहुन्छ। त्यसैले 1-1 घण्टामा स्टक मार्केटको इन्डेक्स माथि जान्छ कि तल जान्छ भनेर हेर्दैनौ। हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ।
1: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नेता झलनाथ खनालको 36 बुँदे आरोप पत्रको प्रसंगलाई लक्षित गर्दै अनावश्यक किचलो नगर्न चेतावनी दिनुभएको छ। आज पार्टी मुख्यालय पेरिस टाडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड
2: प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टीहरू लोकतन्त्र र गणतन्त्रको निम्ति संघीयता र समावेशिताको निम्ति लडेका पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढिराखेका छ। ती पार्टीहरूलाई अझै विभाजित गर्ने त्यहाँभित्र अन्तर्कलह पैदा गर्ने झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन्। जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्ने साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्ला अनुसार के हुन् के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरूले गरेका छन्। ती साथीहरूलाई पनि म विशेष रूपले अपिल गर्न चाहन्छु, प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौं, फ्रस्ट्रेसन बाँड्ने काम नगरौं।
1: बागलुङको बडीगा गाउँपालिका फोर्सामा पहिलो पटक सड़क पुगेको छ। 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 3.25 करोड़ खर्च भएको छ। संगम घरती मगरको रिपोर्ट।
3: बागलुङ बडीघाट गाउँपालिकाको फोर्सामा पहिलो पटक सड़क पुगेको छ। बडीघाट 8 रन्सिङ किटेनीको पुरानो गाउँदेखि फोर्सा भेडीखोरसम्म जम्मा 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 4 वर्षको समय र 3.25 करोड़ रुपियाँ रकम खर्च भएको गाउँपालिका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
4: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3.25 करोड़ खर्च भएको, प्रदेशबाट 1.50 करोड़ हो। त्यो 5 किलोमिटर गर्दा हाम्रो आफ्नो चाहिँ 1.75 करोड़ हो।
3: लगातार 3 वर्षदेखि प्रदेश र गाउँपालिकाले विनियोजन गरेको बजेटले काम अगाडि नबढेपछि यसपटक गाउँपालिकाले निर्णय नै गरेर पालिकाकै डोजरले निरन्तर सड़कको ट्र्याक खोल्ने काम गरेको थियो। पुरै चट्टान नै चट्टान भएको ठाउँमा ब्रेकरले मात्रै बाटो खन्दा समय र खर्च बढी लागेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
5: पुरानो गाउँबाटै ब्रेकरै ब्रेकरले खोर्सा पहिलोचोटि बाटो जोडियो कि तल्ल, अहिले पनि अब प्रदेशबाट सङ्घबाट बलेटावला र खनमला भन्ने भए जोडिन्छन्। पालिकाले चाहिँ अब निरन्तर आफै पालिकाको कर्मचारी अपरेटर सेल डोजर सबै पालिकाको भएर त्यहाँकोले भन्थ्यो बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसेको बेलुकीको 7:30 बजी मिसिन ब्रेकर हान्छ भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदिन्छ अपरेटरलाई निरन्तर आफ्नै
3: पहिलो पटक सड़क पुगेपछि स्थानीयले खुसी भएर डोजर अपरेटरलाई पैसाको माला लगाइदिएको स्थानीय मेघबहादुर पाइजाले बताउनु भयो।
6: अपरेटरहरूले अब साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो अझै जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे, कति अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए बिचरा अझै काम गर्न सकेनन् होइन, कति कहिलाई त्यो भयो, तर अहिले उनीहरूले यो पल्टमा अब राम्रै काम गरे, त्यसो भएको कारणले बाटो जोडिएको उपलक्ष्यमा त्यो गरिएको हो।
3: यो वर्ष प्रदेश सरकारले 50 लाख रुपियाँको सड़कलाई विनियोजन गरेको थियो।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
7: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दायर गरेको अभियोग संशोधन सम्बन्धी निवेदन स्वीकार गर्दै लामिछाने सहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको कसुर हटाउन आदेश दिएको हो। यो आदेशसँगै स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछाने विरूद्ध सहकारी ठगीको मुद्दा मात्रै कायम रहने भएको छ। यसअघि पर्सा र रूपन्देही जिल्ला अदालतले पनि लामिछाने विरूद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिइसकेका छन्। गृह मन्त्रालयले उजुरी तथा सुझाव लिन टोल फ्री नम्बर, इमेल, क्यूआर कोड र व्हाट्सएप नम्बर सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी भए नभएको, गुनासो सम्बोधन भए नभएको, प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न मानेको वा नमानेको, कहीँ कसैले काम सम्पन्न गरिदिन्छु भनेर रकम माग गरेको, गृहमन्त्रीको सचिवालयमा कार्यरत छु भनेर धम्की दिने गरेको जस्ता सबै किसिमका गुनासा टिपाउन सकिने बताएको छ। मन्त्रालयले उजुरी तथा सुझाव संकलन गरी कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउन हेलो गृह कल सेन्टर स्थापना गरिएको बताएको छ। अब खबर फटाफट।
1: कञ्चनपुरको शुक्लाफाटा निकुञ्जको हिराफोर संरक्षण क्षेत्रमा डेढ दशकभित्र कृष्ण शहरको संख्या 313 पुग्यो। संख्या बढेपछि व्यवस्थापनमै चुनौती। दार्दुराको उच्च जोखिममा परेका जिल्लामा स्वास्थ्य मन्त्रालयको खोप अभियान। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहामा 24 वर्ष उमेरसम्मकालाई दार्दुराको खोप दिइँदै। हल गोरु पाल्ने 39 किसानलाई तनहुँ शुक्ला गण्डकी 12 प्रोत्साहन रकम, 5,000 दरले रकम वितरण। काठमाडौँको ब्रह्मानन्द सरस्वती नगर दक्षिण कालीमा 3 ज्योतिष सम्मेलन, करिब 200 ज्योतिष सहभागी। मकवानपुरको हेटौँडा उपमहानगरमा छाडा कुकुरको स्थायी बन्ध्याकरण शिविर र रेबिज विरुद्धको खोप कार्यक्रम। कुकुर बन्ध्याकरण शिविर आउँदो 8-10 गतेसम्म चल्ने। मुस्ताङको घरबझोङ गाउँपालिकाले 65 लाख हालेर आफ्नै एस्काभेटर किन्यो। अब विपद व्यवस्थापनसँगै पूर्वाधार निर्माणका काममा पालिका आफैले काम लगाउने। तनहुँको भानु नगरपालिकामा 88 गर्भवतीलाई पोषणयुक्त खाद्यान्न वितरण। पहिलो चरणमा वडा नम्बर 1-6 गर्भवतीलाई वडा वडामै पुगेर पोषणयुक्त खाद्यान्न बाँडियो। रासपा महाधिवेशनको फाइदा चितवनका होटल व्यवसायीलाई पनि। चितवनका 3,000 भन्दा बढी होटल कोठा रासपा प्रतिनिधि र पर्यवेक्षकले भरिने अनुमान। र बागलुङको बडीगाडा 8 फोर्सा गाउँ मोटर चल्ने सड़कसँग जोडियो। 3 करोड भन्दा बढी खर्चेर पुरानो गाउँदेखि फोर्सा गाउँसम्म सड़क विस्तार।
0: हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाको विभिन्न ओडाका उपभोक्तालाई दैनिक 3,75,00,000 लिटर प्रशोधित पिउने पानी वितरण गर्ने गरेको छ।
2: हेटौँडा उपमहानगरपालिका वडा 12 र 13 बाहेक वडा 1-19 करिब 1,72,000 बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर 10 वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय नेउपानेले बताउनु भएको छ। उहाँले हेटौँडा नगरको विभिन्न वडाका प्रत्येक टोलमा आजसम्म 29,803 धारा जडान गरिएको जानकारी दिनुभयो। हेटौँडा उपमहानगरपालिका 2 बुङदल खोलाको पानी 40 डिप ट्युबवेल र 19 सम्वेलबाट दैनिक 3,75,00,000 लिटर पिउने पानी संकलन गरिँदै आएको खानेपानी बोर्डका सूचना अधिकारी नेउपानेले बताउनु भएको छ। यसै गरी सो बोर्डले हेटौँडा 14 डिप ट्युबवेल 2,00,000 लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेन लाइन शाखा पाइप विस्तार काम पनि सम्पन्न गरेको छ। खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौँडा 16 शक्तिमा 6 900 घनमिटर क्षमताको सम्बलको निर्माण र करिब 3.5 किलोमिटर पाइपलाइन विस्तार गर्ने काम पनि सम्पन्न गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभएको छ। यसै गरी हेटौँडा 15 सानो सुकौलीमा बोर्डले 1,00,000 लिटर क्षमताको पानी ट्याङ्की र वडा 16 शौचालय निर्माण गरेको छ। हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सफाई डिभिजनको संयुक्त लगानीमा हेटौँडा 11 थाना बन्जाङको सिमलटार क्षेत्रमा हाल 2 सम्वेल र 4,50,000 क्षमताको ओभरहेड पानी ट्याङ्की तथा घर निर्माण गरेको प्रमुख सापकोटाले बताउनु भएको छ।
0: नेपालमा यो वर्षको मनसून औसत मितिभन्दा छ दिन ढिला गरी प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज बुढासेनीले सर्द जून 13 मनसून प्रवेश गर्ने भए पनि यो वर्षको मनसून आजबाट औसत मितिभन्दा छ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिनुभएको छ।

0: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारी सुशासनको नारा दिए पनि व्यवहारमा ठूला भ्रष्टाचारका काण्डलाई ढाकछोप गरेको आरोप लगाउनु भएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाही,
1: हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौ, हामीले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहावट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भन्ने विषयमा प्रश्न उठाएका हौ। यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा दुई हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो? सत्तापक्षका सांसदले भन्नुभएछ, संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ।
0: शाहीले सरकारका पछिल्ला नीतिहरू जनविरोधी भएको टिप्पणी गर्दै सत्ता चलाउनेहरूको अनुहार फेरिए पनि प्रवृत्ति नफेरिएको आरोप लगाउनु भएको छ।
1: हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बीचमा केही फरक देखिएन। हिजो उनीहरूको 2/3 बहुमत थियो, 33 किलो सुन काण्डको निष्पक्ष छानबिन गरौं भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पक्ष छानबिन गरौं भन्दा तपाईँहरू तयार हुनुहुन्न। हिजो उनीहरूको सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफै फिर्ता लिन्थे, आज तपाईँहरूको सरकार छ, तपाईँहरू अदालतको मुद्दा आफै फिर्ता लिनुहुन्छ। हिजो उनीहरूको विपक्षमा बोल्दा झुटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो, आज तपाईँहरूको विपक्षमा बोल्दा अनुसन्धान निकाय र विभिन्न राज्य संयन्त्रको नाम लिएर दबाब सिर्जना गरिन्छ। हिजो उनीहरूको मन्त्री खुलम खुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोष्टमा बसेर धम्कीपूर्ण भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट।
0: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरको निवासमा प्रहरीले मध्यरातमा छापा मारेको विषयमा एमाले संसदमा प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र कुमार राई,
2: हिजो बेलुका 10 बजे कोशी प्रदेशको आन्तरिक कानून मन्त्री इन्द्रमणि पराजुलीको कोठामा क्वार्टरमा उहाँ नहुँदा उहाँ संघसभा जानुभएछ। राति चाहिँ पुलिसहरूले एकदम घर खन्तलासी कोठा खन्तलासी गर्ने, त्यस्तो किन हुँदैछ यो नयाँ सरकारबाट? अलिक म बुझ्न सक्दिनँ, किन त्यस्तो भयो, कसरी त्यहाँ के भयो, त्यसको निम्ति छानबिन गर्न म माग गर्न चाहन्छु।
0: चालू आर्थिक वर्ष 2082-83 सकिने एक महिना मात्र बाँकी रहँदा मध्यस प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ।
3: प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा जम्मा बजेटको 21.24% खर्च गरेको छ, जसमध्ये चालुतर्फ 36% र पुँजीगततर्फ 13.76% बजेट खर्च गरेको प्रदेश सरकारको अर्थ मन्त्रालयका सूचना अधिकारी अंशु कुमार झाले जानकारी दिनुभयो। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले 46.98 करोड 33,51,000 बजेट ल्याएको थियो, जसमध्ये जेठसम्म 9.95 करोड 55,000 मात्र खर्च भएको छ। विनियोजित बजेट मध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले 69.65%, मुख्य न्यायाधिवक्ताको कार्यालयले 49%, अर्थ मन्त्रालयले 47%, प्रदेशसभा सचिवालयले 45%, वन तथा वातावरण मन्त्रालयले 39%, श्रम तथा यातायात मन्त्रालयले 35% बजेट खर्च गरेको छ भने सबैभन्दा कम खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयले 5% बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ। गत भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, पटक पटक सरकार परिवर्तन भएको जस्ता कारणले बजेट कार्यान्वयन कमजोर भएको मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले बताउनु भएको छ।
0: श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री र सभामुखले आफ्ना कुरा नसुनेको भन्दै कटाक्ष गर्नुभएको छ। आफ्ना कुरा सुनवाई नभएपछि प्रतिनिधि सभा बैठकमा साम्पाङले जिम्मेवार बन्न नसकेको भन्दै सरकार प्रमुख र सभा प्रमुखमाथि व्यङ्ग कस्नु भएको छ।
4: करिब 1 महिना धेरै भइसक्यो, यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्याउनु पर्छ भनेर आन्दोलन गरेको पनि 16 दिन भएछ, यो प्ले कार्ड बनाएर उभिएको पनि, र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ, वाक्यांश, त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ। जिम्मेवारीले मात्रै मान्छेले मान्छे बनाउँछ, हामी मान्छे बन्नका लागि टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा, चिल्लो चाप्लो गाडी चढेर चाहिँ ठुला घरमा बस्दैमा हामी मान्छे बन्दैनौँ। हाम्रो नैतिकता हुनु जरुरी छ, जवाफदेहिता हुनु जरुरी छ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
5: बीएफबीएस गोर्खा रेडियो हो।

0: श्रम संस्कृतिका अध्यक्ष हर्क साम्बाङले प्रधानमन्त्री र सभामुखले आफ्ना कुरा नसुनेको भन्दै कटाक्ष गर्नुभएको छ। आफ्ना कुरा सुनवाई नभएपछि प्रतिनिधि सभा बैठकमा साम्बाङले जिम्मेवार बन्न नसकेको भन्दै सरकार प्रमुख र सभा प्रमुखमाथि व्यङ्ग कस्नु भएको हो।
1: करिब एक महिना धेरै भइसक्यो, यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्याउनु पर्छ भनेर आन्दोलन गरेको पनि 16 दिन भएछ, यो प्ले कार्ड बनाएर उभिएको पनि, र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ, वाक्यांश, त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ। जिम्मेवारीले मात्रै मान्छेले मान्छे बनाउँछ। हामी मान्छे बन्नका लागि टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा, चिल्लो चाप्लो गाडी चढेर चाहिँ ठुला घरमा बस्दैमा हामी मान्छे बन्दैनौँ। हाम्रो नैतिकता हुनु जरुरी छ, जवाफदेता हुनु जरुरी छ।
0: सरकारले हुकुमी शासन चलाउन थालेको भन्दै प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका छन्।
2: अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर राहदानी विभागका कर्मचारीलाई पक्राउ गर्न बाध्य पारिएको र जर्मन राजदूतको तेजोवध गरेको भन्ने खबरमाथि संसदमा आवाज उठेको हो। प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद खड्गबहादुर बुढा,
3: प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान कानुन नचिन्नेका, केवल कालो चस्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्। निर्णय गर्ने ठाउँमा निर्वाचित मन्त्रीहरू छन् कि पर्दा पछाडि बसेका अरू कोही? मन्त्रालयमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै हुन् र वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने कुरा व्यापक गुनासो छ। लोकतन्त्र संस्थाले चल्छ, व्यक्तिले होइन। संविधानले चल्छ, अदृश्य शक्ति केन्द्रहरूले होइन। स्वयं सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आएर राष्ट्रको सार्वभौम सत्तालाई नै असर पार्ने गरी अभिव्यक्ति दिनुहुन्छ। एकजना जिम्मेवार मन्त्रीज्यू ठेकेदारको खुट्टा भाँचिदिन्छु भन्दै हिँड्नुहुन्छ।
2: यही विषयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले पनि आपत्ति जनाउनु भएको छ।
4: यो सरकार सुशासनको नारा लिएर आएको थियो, तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाब दिने न्यूमा नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: पनौतीमा बाँदरलाई राखेको विद्युतीय धरापमा परि एकजना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका आवरेका अनुसार आज दिउँसो 3 बजेतिर पनौती नगरपालिका 12 महवीरकी अन्दाजी 68 वर्षीय कमला मुल्मीको बारीमा राखिएको विद्युतीय धरापमा परि मृत्यु भएको हो। बाँदरबाट काँक्रो खेती जोगाउन करेन्ट फिट गरिराखिएको धरापमा परि मुल्मीको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। प्रहरीको मुचुलका पश्चात सब पोस्टमार्टमका लागि धुलीखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। अब खबर फटाफट।
5: कञ्चनपुरको शुक्लाफाटा निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा 1.5 दशकभित्र कृष्णसारको संख्या 313 पुग्यो। संख्या बढेपछि व्यवस्थापनमै चुनौती। दादुराको उच्च जोखिममा परेका जिल्लामा स्वास्थ्य मन्त्रालयको खोप अभियान। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहामा 24 वर्ष उमेरसम्मकालाई दादुराको खोप दिइँदै। हल गोरु पाल्ने 39 किसानलाई तनहुँ शुक्ला गण्डकी 12 को प्रोत्साहन रकम, 5,000 का दरले रकम वितरण। काठमाडौँको ब्रह्मानन्द सरस्वती नगर दक्षिणकालीमा 3 दिने ज्योतिष सम्मेलन, करिब 200 ज्योतिष सहभागी। मकवानपुरको हेटौँडा उपमहानगरमा छाडा कुकुरको स्थायी बन्ध्याकरण शिविर र रेबिज विरुद्धको खोप कार्यक्रम। कुकुर बन्ध्याकरण शिविर आउँदो 8-10 गतेसम्म चल्ने। मुस्ताङको घरबजोङ गाउँपालिकाले 65 लाख हालेर आफ्नै एस्काभेटर किन्यो। अब विपद व्यवस्थापनसँगै पूर्वाधार निर्माणका काममा पालिका आफैले काम लगाउने। तनहुँको भानु नगरपालिकामा 88 जना गर्भवतीलाई पोषणयुक्त खाद्यान्न वितरण। पहिलो चरणमा वडा नम्बर 1-6 सम्मका गर्भवतीलाई वडावडामै पुगेर पोषणयुक्त खाद्यान्न बाँडियो। रासपा महाधिवेशनको फाइदा चितवनका होटल व्यवसायीलाई पनि। चितवनका 3,000 भन्दा बढी होटल कोठा रासपा प्रतिनिधि र पर्यवेक्षकले भरिने अनुमान। र बागलुङको बडीगाडा 8 को फोर्सा गाउँ मोटर चल्ने सडकसँग जोडियो। 3 करोड़ भन्दा बढी खर्चेर पुरानो गाउँदेखि फोर्सा गाउँसम्म सडक विस्तार।
0: इरानको विदेश मन्त्रालयले अमेरिकासँग थप शान्तिवार्ता गर्नुअघि लेबनानमा युद्धविराम कायम रहनुपर्ने बताएको छ। इजरायल र हिजबुल्लाहले पहिले नै लडाई रोक्ने सहमति गरे पनि अघिल्ला सम्झौताहरू दैनिक असफल भएका छन्। बीबीसीका चार्लोट Gallagher.
6: Israel says it will not withdraw troops from southern Lebanon while Hezbollah is still there. They

0: काभ्रेको पनौतीमा बाँदरलाई राखेको विद्युतीय थरापमा परि एकजना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो दिउँसो 3 बजेतिर पनौती नगरपालिका 12 महवीरकी अन्दाजी 68 वर्ष कमला मुल्मीको बारीमा राखिएको विद्युतीय थरापमा परि मृत्यु भएको हो। बाँदरबाट काँक्रो खेती जोगाउन करेन्ट फिट गरिराखिएको थरापमा परि मुल्मीको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। प्रहरीको मुचुलका पश्चात सब पोस्टमार्टमका लागि धुलीखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। सरकारले धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कैलालिका भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। मन्त्री परिषदका निर्णय सुनाउँदै मन्त्री तिमल सिन्हा:
1: एक, नेपाल विशेष सेवा ऐन 2042 चाबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने। छ, संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: प्रधानमन्त्रीको टोलीले अख्तियारका अधिकारी र राजदूतमाथि गरेको भनिएको व्यवहारप्रति राप्रपाले पनि आपत्ति जनाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली:
2: प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, झण्डै 9 घण्टासम्म नियन्त्रण राखे जस्तै अवस्था सृजना गरी आफूहरूले चाहे अनुसार कदम चाल्न दबाब दिएको आरोप सार्वजनिक भएको छ। यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? कूटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ? राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ। यहाँ विधि प्रक्रिया र संस्थागत उत्तरदायित्व भन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने कस्तो प्रशासनिक संस्कृतिको निर्माण गर्न खोजिँदैछ? हामी संस्थागत शासनतर्फ जाँदैछौ कि व्यक्ति केन्द्रित र अनौपचारिक नियन्त्रणको अभ्यासतर्फ?
0: बागलुङको बडीगाड गाउँपालिका फोर्सामा पहिलो पटक सड़क पुगेको छ। 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 3,25,00,000 खर्च भएको छ। संगम खर्ती मगरको रिपोर्ट:
3: बागलुङ बडीगाड गाउँपालिकाको फोर्सामा पहिलो पटक सड़क पुगेको छ। बडीगाड 8 रन्सिङ किटेनीको पुरानो गाउँदेखि फोर्सा भेडीखोरसम्म जम्मा 5 किलोमिटर सड़कको ट्र्याक खोल्न 4 वर्षको समय र 3,25,00,000 रुपियाँ रकम खर्च भएको गाउँपालिका उपाध्यक्ष भीमसेन बनले जानकारी दिनुभयो।
4: हामीले यो कार्यकालमा गरेको चाहिँ 5 किलोमिटर हो, एकदम पहरा मात्र थियो, पहरा मात्र 5 किलोमिटर खन्ने। हामीले 3,25,00,000 खर्च भएको, परदेशबाट 1,50,00,000 हो त्यो 5 किलोमिटर गर्दा, हाम्रो आफ्नो चाहिँ 1,75,00,000 हो।
3: लगातार 3 वर्षदेखि परदेश र गाउँपालिकाले विनियोजन गरेको बजेटले काम अगाडि नबढेपछि यसपटक गाउँपालिकाले निर्णय नै गरेर पालिकाकै डोजरले निरन्तर सड़कको ट्र्याक खोल्ने काम गरेको थियो। पुरै चट्टानै चट्टान भएको ठाउँमा ब्रेकरले मात्र बाटो खन्दा समय र खर्च बढी लागेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
5: अहिले पनि अब परदेशबाट सङ्घबाट बजेट आउँदा र खनाउँदा भनेको है जोडिन्थेन। पालिकाले चाहिँ अब निरन्तर आफै पालिकाको कर्मचारी अपरेटर तेल डोजर सबै पालिकाको भएर त्यहाँकोले भन्थे बिहान ठ्याक्कै 4 बजे बस्थ्यो अरे कि त्यो मिसिनमा, 4 बजे मिसिनमा बसेको बेलुकीको 7:30 बजे मिसिन ब्रेकर हान्छ भनेर हिजो त्यहाँ थुप्रै पैसाको माला लगाइदिन्छ अपरेटरलाई, निरन्तर आफ्नै घरको पारी जस्तो गरेर खन्ने हो नि त पालिकाले निर्णय गरेर।
3: पहिलो पटक सडक पुगेपछि स्थानीयले खुसी भएर डोजर अपरेटरलाई पैसाको माला लगाइदिएको स्थानीय मेघबहादुर पाइजाले बताउनु भयो।
6: अपरेटरहरूले अब साह्रै अप्ठ्यारो भूगोलमा आफ्नो जिन्दगीलाई हत्केलामा राखेर उनीहरूले काम गरे, ती अपरेटरहरू त्यहाँबाट अझै विस्थापित भए बिचरा अझै काम गर्न सकेनन् होइन,
3: यो वर्ष प्रदेश सरकारले

0: नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गवर्नर पौडेल,
1: हामीले खोजेको अधिकार के भने हामीले लाइसेन्स दिएको एन्टिटीहरूमा राखेको पैसा नडुब्ने प्रत्याभूति दिन पनि पर्छ, हाम्रो फाइनेन्सियल सिस्टम जाँदैन। त्यो भएको हुनाले राष्ट्र ब्याङ्कलाई सर्टेन अधिकारहरू चाहिँ राष्ट्र ब्याङ्कको गभर्नर र अर्थमन्त्रीज्यू बसिसकेपछि यो देशमा त्योभन्दा माथिको निकाय जान नपर्ने हुनुपर्ने हो, त्यो क्राइसिस सोल्भ गर्नलाई र राष्ट्र ब्याङ्कसँग त्यही अनुसारको केही अधिकारहरू हामीलाई पनि आवश्यक हुन्छ। अनि एनआरबी एक्ट र बाफियामा दुईवटा अहिले छन्, कतिपय अधिकारहरू बढाए पनि छन् र कतिपय ठाउँहरूमा चाहिँ हामीहरूले त्यसमा केही मुद्दाहरू उठाउनु पर्ने भएको छ। अहिले त्यो मैले आफ्नो ठाउँहरूमा पनि उठाइराखेको छु त्यो कुराहरूमा।
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराध सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले हिजो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दायर गरेको अभियोग संशोधन सम्बन्धी निवेदन स्वीकार गर्दै लामिछाने सहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको कसुर हटाउन आदेश दिएको हो। यो आदेशसँगै स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछाने विरूद्ध सहकारी ठगीको मुद्दा मात्रै कायम रहने भएको छ। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम अभियोग संशोधन गर्न अनुमति दिएको भए पनि लामिछाने विरूद्धको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत राखेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछाने सहित छविलाल जोशी र जीवी राई विरूद्ध सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा दायर गरिएको थियो। यसअघि पर्सा र रूपन्देही जिल्ला अदालतले पनि लामिछाने विरूद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिइसकेका छन्। हेटौडा खानेपानी व्यवस्थापन बोर्डले हेटौडा उपमहानगरपालिकाको विभिन्न वडाका उपभोक्तालाई दैनिक 3,75,00,000 लिटर प्रशोधित पिउने पानी वितरण गर्ने गरेको छ।
2: हेटौडा उपमहानगरपालिका वडा 12 र 13 बाहेक वडा 1 देखि 19 का करिब 1,72,000 बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर 10 घण्टा वितरण गर्दै आएको हेटौडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय नेपानीले बताउनु भएको छ। उहाँले हेटौडा नगरको विभिन्न वडाका प्रत्येक टोलमा आजसम्म 29,803 धारा जडान गरिएको जानकारी दिनुभयो। हेटौडा उपमहानगरपालिका 2 बुङदल खोलाको पानी 40 डिप ट्युबवेल र 19 सम्वेलबाट दैनिक 3,75,00,000 लिटर पिउने पानी संकलन गरिँदै आएको खानेपानी बोर्डका सूचना अधिकारी नेपानेले बताउनु भएको छ। यसै गरी सो बोर्डले हेटौडा 14 डिप ट्युबवेल 2,00,000 लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेन लाइन शाखा पाइप विस्तार काम पनि सम्पन्न गरेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौडा 16 शक्तिमा 6 वटा 900 घनमिटर क्षमताको सम्वेलको निर्माण र करिब 3.5 किलोमिटर पाइपलाइन विस्तार गर्ने काम पनि सम्पन्न गरिएको हेटौडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभएको छ। यसै गरी हेटौडा 15 सानो सुकौलीमा बोर्डले 1,00,000 लिटर क्षमताको पानी ट्याङ्की र वडा 16 शौचालय निर्माण गरेको छ। हेटौडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाई डिभिजनको संयुक्त लगानीमा हेटौडा 11 थाना बन्जाङको सिमलटार क्षेत्रमा हाल 2 सम्वेल र 4,50,000 क्षमताको ओभरहेड पानी ट्याङ्की तथा घर निर्माण गरेको प्रमुख सापकोटाले बताउनु भएको छ।
0: सरकारले ताप्लेजुङको पाथिभरा मुकुमलुङमा निर्माण हुन लागेको केबल कारको विवाद समाधान गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। कार्यदललाई पाथिभरा मन्दिर जाने केबल कार निर्माणमा देखिएका विवाद तथा समस्या पहिचान गरी 15 दिनभित्र सुझाव पेश गर्न समय सीमा दिएको छ। सबै सरकारवाला पक्षलाई समेटेर बनाइएको कार्यदलमा संयोजक राईसहित पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर केबल कार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि पाथिभरा क्षेत्र विकास समितिका प्रतिनिधि सदस्य छन्। साथै केबल कार निर्माण गर्ने कम्पनीका प्रतिनिधि गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री सचिवालयका स्वकीय सहसचिव सदस्य छन्। नेपालमा यो वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज पुडासैनीले सर्द जुन 13 मनसून प्रवेश गर्ने भए पनि यो वर्षको मनसून आज 6 गतेबाट 6 दिन जिल्ला गरी प्रवेश गरेको जानकारी दिनुभएको छ।

Vakti Jesse. Her taraf ek.

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
2: लाइन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा

0: सरकारले त आप्लेजुङको पाथीभरा मोकुङलुङमा निर्माण हुन लागेको केबलका निर्माणको विवाद समाधान गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको बैठकले प्रधानमन्त्री बालिन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। कार्यदललाई पाथीभरा मन्दिर जाने केबलका निर्माणमा देखेका विवाद तथा समस्या पहिचान गरी 15 दिनभित्र सुझाव पेश गर्न समय सीमा दिइएको छ। सबै सरकारवाला पक्षलाई समेटेर बनाइएको कार्यदलमा संयोजक राईसहित पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर केबलका निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि सदस्य छन्। साथै केबलका निर्माण गर्ने कम्पनीका प्रतिनिधि गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री सचिवालयका स्वकीय सहसचिव सदस्य छन्। प्रधानमन्त्रीको टोलीले अख्तियारका अधिकारी र राजदूतमाथि गरेको भनिएको व्यवहारप्रति राप्रपाले पनि आपत्ति जनाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद खुशबु ओली,
1: प्रधानमन्त्री कार्यालयका सल्लाहकार र सहयोगीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई निर्देशन मात्र दिएनन्, झण्डै 9 घण्टासम्म नियन्त्रण राखे जस्तै अवस्था सृजना गरी आफूहरूले चाहे अनुसार कदम चाल्न दबाब दिएको आरोप सार्वजनिक भएको छ। यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? कूटनीतिक योगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ? राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ। यहाँ विधि प्रक्रिया र संस्थागत उत्तरदायित्व भन्दा व्यक्तिनिष्ठ प्रभावलाई प्राथमिकता दिने कस्तो प्रशासनिक संस्कृतिको निर्माण गर्न खोजिँदैछ? हामी संस्थागत शासनतर्फ जाँदैछौ कि व्यक्ति केन्द्रित र अनौपचारिक नियन्त्रणको अभ्यासतर्फ?
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीका नेता झलनाथ खनालले 36 बुधे आरोप पत्र बुझाएको प्रसंगलाई लक्षित गर्दै अनावश्यक किचलो पैदा गर्ने कोसिस गरेको टिप्पणी गर्नुभएको छ। पार्टी मुख्यालय पेरिस्टाणामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड
2: प्रतिक्रियावादीहरूले अहिले पनि स्थापित पार्टीहरू लोकतन्त्र र गणतन्त्रको निम्ति संघीयता र समावेशिताको निम्ति लडेका पार्टीहरूलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढिराखेका छ। ती पार्टीहरूलाई अझै विभाजित गर्ने, त्यहाँभित्र अन्तर्कलह पैदा गर्ने, झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन्। जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले पनि निराशा बाँड्ने साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्ला अनुसार के हुन् के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरूले गरेका छन्। ती साथीहरूलाई पनि म विशेष रूपले अपिल गर्न चाहन्छु, प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगरौँ, फ्रस्ट्रेसन बाँड्ने काम नगरौँ।
0: कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर निर्माण गरेका संरचना हटाउन 15 दिने सूचना जारी गरिएको छ। संघीय सरकारको निर्देशन र अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न शुक्रबार 15 दिने सूचना जारी गरिएको हो। अस्पतालको नाममा 5 बिगा 8 कट्ठा 9 धुर जग्गा छ, जसमध्ये अस्पतालको दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर छ। शुक्रबार अस्पताल प्रशासनले सबै संस्थाको गेटमा 15 दिने सूचना टाँसेको छ। 15 दिनभित्र संरचना नहटाए कानून अनुसार अघि बढ्ने कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रपाल झाले जानकारी दिनुभयो। झापाको गनकाई नगरपालिका 5 चप्रा मारीमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 5 वर्षीय बालिका सहित 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान 11:30 बजे कनकाई अमरपथ सड़क खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल र खेत जोतेर सड़कतर्फ आउँदै गरेको ट्र्याक्टर ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका 3 कामा टोलीका समीर अली र उनकी भान्जी हाजिरा खातुनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार नुरेसा खातुन घाइते हुनुभएको छ। उहाँको बीएनबी अस्पताल बिर्ता मोडमा उपचार भइरहेको छ। समाचारको दोस्रो खेलमा अस्ट्रेलिया अमेरिकासँग पराजित भएको छ। समूह डीको दोस्रो चरणको खेलमा घरेलु मैदानमा भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 हराएको हो। खेलको 10 मिनटमा पेनाल्टी बक्समा

काभ्रेको पनौतीमा बाँदरलाई राखेको विद्युतीय धरापमा परि एकजना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो दिउँसो 3 बजेतिर पनौती नगरपालिका 12 महापिरकी अन्दाजी 68 वर्षीय कमला गुल्मीको मुल्मीको बारीमा राखिएको विद्युतीय धरापमा परि मृत्यु भएको हो। बाँदरबाट काँक्रो खेती जोगाउन करेन्ट फिट गरिराखिएको धरापमा परि मुल्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। नेपालमा यो वर्ष मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज पुडा सैनीले सरदर जुन 13 मनसून प्रवेश गर्ने भए पनि यो वर्षको मनसून हिजो जुन 19 औसत भन्दा 6 दिन ढिला गरी प्रवेश गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार कोशी प्रदेशका केही भूभागमा प्रवेश गरेको मनसून अहिले निकै कमजोर रहेको छ। मुलुकभर मनसून फैलिन समय लाग्ने बताइएको छ। सन् 1974 पनि यही समयमा नेपालमा मनसून प्रवेश गरेको थियो। सन् 1982 सबै भन्दा ढिलो जुन 27 मनसून आगमन भएको थियो। सन् 1981 अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् 2015 1169 मिलिमिटर मात्र भएको थियो। नेपालमा मनसुन ऋतुमा औसत 1382 मिलिमिटर वर्षा हुने गरेको छ। गत वर्ष भने मनसुन 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसुनमा धेरै वर्षा भएको छ। मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आंकलन गरिएको छ। कृषि वन तथा पर्यावरण मंत्री गीता चौधरीले 1 दशकसम्म प्रभाव भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको छ। मन्त्री चौधरीले आर्थिक वर्ष 72-73 हालसम्म प्रभाव भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरेको छ। नेपालको कुल ग्राहस्थ उत्पादनमा 25% योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यवसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारितामाथि आरोप लाग्दै आएको छ। कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन 15 दिने सूचना जारी गरिएको छ। संघीय सरकारको निर्देशन र अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न शुक्रबार 15 दिने सूचना टाँसिएको हो। अस्पतालको नाममा 5 बिघा 8 कट्ठा 9 धुर जग्गा छ। त्यसमध्ये अस्पतालको दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर छ। शुक्रबार अस्पताल प्रशासनले सबै संस्थाको गेटमा 15 दिने सूचना टाँसेको छ। 15 दिनभित्र संरचना नहटाए कानून अनुसार अघि बढ्ने कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रभाल झाले जानकारी दिनुभयो। अत्यधिक गर्मीका कारण कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार असार 8 गतेदेखि असार 19 गतेसम्म गर्मी बिदा दिने निर्णय गरेको हो। उक्त विदा विद्यालयको वार्षिक विदा बाटक काटिनेछ। पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिन हुन थालेपछि बाल बालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिनुभयो। नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्व निर्धारित तालिका अनुसार विद्यालय सञ्चालन हुने जनाएको छ। मोरक्कोले फिफा विश्वकप 2026 स्कटल्याण्ड विरूद्ध 2 मिनटमै अग्रता